0: सरकार गठनका लागि नेकपामै भर पर्ने देखिएको छ। आजको हिमालय टाइम्सले यो खबर छापेको छ।
1: नेपालका जलविद्युत कम्पनीहरू बीच एकअर्काको शेयर खरिद गर्ने वा क्रस इन्भेस्टमेन्टको प्रवृत्ति तीव्र हुन थालेको छ। पछिल्ला दिनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचीकृत तथा निर्माणाधीन जलविद्युत कम्पनीहरूले अन्य जलविद्युत आयोजनामा रणनीतिक लगानी गर्ने निर्णय सार्वजनिक गरिरहेका छन्। लगानीको यस्तो प्रवृत्तिले जलविद्युत क्षेत्रमा वित्तीय सहकार्य, जोखिम व्यवस्थापन र दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने नयाँ अभ्यासको संकेत गरेको छ। क्रस इन्भेस्टमेन्टमा आक्रामक बन्दै जलविद्युत कम्पनी शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।
0: कुनै पनि पूर्वाधार निर्माणको अन्तिम भुक्तानी हस्तान्तरण उद्घाटन र संचालन अघि अनिवार्य रूपले तेस्रो पक्ष प्राविधिक परीक्षण गर्नुपर्ने कानूनी व्यवस्था छ। तर व्यवहारमा त्यस्तो नहुने देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्र कार्य संचालन नियमावलीले हरेक ठूला आयोजनाको प्राविधिक परीक्षण गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। केन्द्रले ठूला आयोजना परीक्षण गर्न कसैको स्वीकृति नलिई आफ्नै सक्रियतामा गर्न सक्छ। तर आयोजना सम्पन्न गर्ने पक्षले सतर्कता केन्द्रलाई सम्पन्न भएको कामको जानकारी नदिँदा परीक्षण गर्ने स्थिति नै हुँदैन। पूर्वाधार लगायत कुनै पनि क्षेत्रको निष्पक्ष परीक्षणका लागि विश्वभरि नै तेस्रो पक्ष परीक्षणलाई निष्पक्ष, भरपर्दो र विश्वासिलो मानिन्छ। तर निर्माण सम्पन्न आयोजनाको तेस्रो पक्ष प्राविधिक परीक्षणै नगरी हस्तान्तरण उद्घाटन तथा सञ्चालन हुने गर्दछ। तेस्रो पक्ष प्राविधिक परीक्षण नहुँदा अनियमितता, न्यून गुणस्तर र सार्वजनिक सम्पत्ति दुरूपयोग हुने जोखिम उच्च रहन्छ। अरबौंका आयोजना हुँदैन तेस्रो पक्ष परीक्षण शीर्षकमा गोर्खापत्रले खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। कांग्रेस र एमाले बीच करिब दुई वर्ष अघि बनेको केन्द्रदेखि प्रदेशसम्मको सत्ता गठबन्धन भत्किन थालेपछि कोशी प्रदेशको राजनैतिक फेरि तरंगित बनेको छ। सुदूरपश्चिम कर्णाली र बागमतीपछि कोशीमा पनि सत्ता समीकरण फेरि नै चर्चा चुलिए पनि त्यहाँ संविधानको धारा 168(5) बमोजिम बनेको सरकारका कारण अन्य प्रदेश जस्तो सरकार परिवर्तनको प्रक्रिया सहज देखिँदैन। यही संवैधानिक व्यवस्थाले कोशीको राजनैतिक बहसलाई थप पेचिलो बनेको छ।
2: संसद बैठकमा पार्टी सभापति, संसदीय दलका नेता, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थिति निकै पातलो देखिएको छ। संसदको प्रमुख जिम्मेवारी बोकेका शीर्ष नेतृत्व नै महत्वपूर्ण बैठकहरूमा अनुपस्थित हुने क्रम बढ़ेको संसद सचिवालयको पछिल्लो तथ्याङ्कले देखाएको छ। प्राप्त तथ्याङ्क अनुसार पहिलो र दोस्रो अधिवेशनको असार 26 को कुल 39 बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 5-5 दिन मात्र संसदमा उपस्थित भए।
1: आफ्नै समूहका नेताहरूले छुट्टै पार्टी निर्माणको योजना बनाइरहेका बेला कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाल फर्कने जानकारी गराउनु भएको छ। 44 बीपी स्मृति दिवसको अवसरमा मंगलबार जारी विज्ञप्तिमा उहाँले नेपाली भूमिमा पुनः पाइला टेक्दैछु भन्ने उल्लेख गरे पनि फर्कने मिति खुलाइएको छैन। देउवाले करिब एक महिना अगाडि पनि आफ्ना विश्वासपात्र नेताहरूलाई चाँडै स्वदेश फर्कने बताउनु भएको थियो।
2: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका लागि विभिन्न 37 पुदे मार्ग निर्देशन जारी गरेको छ। मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायद्वारा जारी मार्गदर्शनमा बजेट कार्यान्वयन प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ।
1: 5 वर्ष मुनिका 2,00,000 भन्दा बढ़ी बालबालिका शीघ्र कुपोषणबाट प्रभावित रहेको राष्ट्रिय अध्ययनले देखाएका बेला बागमती र गण्डकी प्रदेशका पोषण कार्यक्रमका लागि नयाँ दाता खोज्ने सरकारी प्रयास असफल भएको छ। बागमती र गण्डकीको पोषण कार्यक्रमका लागि आर्थिक सहयोग लगानी गर्न इच्छुक कुनै पनि बाह्य दाता भेटाउन नसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापाले बताउनु भएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यले 35 दिने सार्वजनिक सूचना निकालेको छ।
1: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा पुनः किताका ठोकिएको छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किता काटको बाटो खोलेको थियो। तर तोकिएको अवधिभित्र वर्गीकरण पूरा नगरेका ती पालिकामा साउनदेखि फेरि किता काट रोकिएको हो।
2: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान चाहनेका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला गरेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन मागेको हो।
1: उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1,00,000-2,00,000 रूपियाँसम्मको चिट्ठा लटरी कार्यक्रम ल्याएको छ। जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 रूपियाँ जित्नेछन् भने महिनामा दुईजनाले जम्मै 10,00,000 रूपियाँको उपहार पाउनेछन्।
2: अब शेयर बजार। मंगलबार दिनभर उतार चढ़ाव मा देखिएको शेयर बजार अन्तिम समयको सुधारपछि सामान्य अंकले मात्रै बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस दिन बजार 7.25 अंक 0.26% बढ़ेर 2,726.49 अंकमा कायम भएको छ। 2,719.39 अंकबाट खुलेको बजार कारोबार सकिनु 8 मिनट अघि 2,718.46 अंकमा थियो। अन्तिम 8 मिनटमा बजार 8 अंकले बढ़ेको हो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो, डिश हो खुशीको कनेक्सन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग सहित युवा र विद्यार्थीले गरेको प्रदर्शनलाई विपक्षी दलहरूले समेत समर्थन जनाएका छन्। कक्रोच जनता पार्टी सीजेपीको अगुवाईमा शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै सोमबार गरिएको संसद मार्चमा दिल्ली प्रहरीले बर्बरतापूर्ण दमन गरेको भन्दै विपक्षी दलले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसदेखि वामपन्थी दलसम्म सड़कमा उत्रिएका छन्।
2: अब खेल खबर। विदेशी भूमिमा कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएपछि नेपालले क्रिकेट विश्वकप लीग टूमा एक अर्को हार बेहोरेको छ। मंगलबार नेदरल्याण्डसको उटरेस्टमा नामिबियाले नेपाललाई 8 विकेटको पराजय चढ़ायो। यता दक्षिण एशियाली फुटबल महासंघले अन्यल र अनिश्चितता बीच मंगलबार साफ च्याम्पियनशीप 2026 मिति आयोजना हुने स्थान घोषणा गरेको छ। अपेक्षा अनुसार नै यसपल्टको प्रतियोगिता बंगलादेशको ढाकामा हुँदैछ। आयोजनाको समय 6 नोभेम्बर 4-17 यो साफ च्याम्पियनशीपको 15 संस्करण हुनेछ र सन् 2018 यता पहिलो पटक प्रतियोगिता बंगलादेशमा फर्केको छ।
1: अब विचार विश्लेषणको पालो। जेनजी र बीपी दुई पुस्ता बीचको वैचारिक कनेक्ट शीर्षकमा डिला संग्रौलाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। समस्या बीपीको विचारमा होइन, बीपीको नाम बेचेर राजनीति गर्नेहरूमा छ। बीपीको तस्विरमा माल्यार्पण गर्ने तर उनको विचारलाई फोहोरको टोकरीमा फाल्ने प्रवृत्तिले नयाँ पुस्ता कंग्रेस र समग्र पुराना दलसँग टाढ़िएको हो। जेनजीले बीपीलाई चिन्न नखोजेको होइन, उनीहरूलाई बीपीका अनुयायी दावी गर्नेहरूको ढोंग मन नपरेको हो। नेपाल र नेपालीका लागि बीपीले थुप्रै विचार नीति र सिद्धान्त छाडेर गएका छन्। जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ, ती नीति अहिले लागू गर्न सकियो भने देश कायापलट हुन सक्छ। तर बीपी कंग्रेससँग जोड़िएकाले नीलो क्रान्तिको हवाला दिनेहरूलाई बीपीको विचार अप्रासंगिक लाग्न सक्छ। तर बीपीले परिकल्पना गरेको नेपाली समाज र समाजवादको अवधारणा युगौंसम्म जीवन्त रहनेछ।
2: कहिले बिर्सन नसकिने राजनेता बीपी कोइराला शीर्षकको विचार प्राध्यापक डाक्टर यज्ञप्रसाद अधिकारीले लेख्नु भएको हिमालय टाइम्सले छापेको छ। कुनै पनि राजनैतिक दल निर्जीव यन्त्र बन्न सक्दैन, नेता र कार्यकर्ता बीचको भावनात्मक संवेग यसका आधारभूत पक्ष हुन्। त्यसमा नेता र कार्यकर्ताको हाँसो आँसु र वेदना सन्निहित रहेको हुन्छ। आफ्ना नीति र कार्यक्रम लागू गर्न जुन अनुमोदित सत्ता पनि चाहिन्छ तर सत्ता राजनैतिक दलको साध्य होइन, साधना मात्र हो। बीपी कोइरालाले सत्तालाई कहिले साध्य सम्झनु भएन।
1: प्रस्तावित कम्पनी विधेयक 2083-4 कम्पनी सिद्धान्त विपरीतका दफा शीर्षकमा आर्थिक अभियान दैनिकमा ज्योति दाहालको विचार छापिएको छ। एउटा ठूलो कम्पनीमा सयौं हजार
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाइराख्ने।
4: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
7: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेज
9: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
10: आज 2083 साल साउन 6 गते बुधबार, जुलाई 22 तारीक सन् 2026, नेपाल सम्बत 1146 असार शुक्ल पक्षको अष्टमी तिथि, बीपी स्मृति दिवस। ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू। ऋण असुलीबाट समस्याग्रस्त सहकारीका 125 बचतकर्ताको रकम फिर्ता। वातावरण प्रदर्शन गर्ने 12 उद्योगलाई 10-10 लाख जरिवाना। 30,000 मेट्रिक टन यूरिया बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो।
11: शिक्षा र स्वास्थ्य समता शुल्क कार्यान्वयन नहुने, विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन प्रमुख प्रतिपक्षी दलको माग। चाँडै स्वदेश फर्किने पूर्व प्रधानमन्त्री देउबाको सन्देश, सरकारले धरपकड गर्ने शंका।
10: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने। विपद प्रतिकारका लागि समुदायलाई नै सहभागी गराइँदै तालिमका लागि पाठ्यक्रम तयार।
11: भोकमरीबाट प्रभावित जनसंख्याको ठूलो हिस्सा अफ्रिकामा। अमेरिकाद्वारा विद्यार्थी भिसामा नयाँ नियम सार्वजनिक। युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण दिने आईएमएफको घोषणा।
10: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित। भोलि नेदरल्याण्डसँग खेल्ने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजाकिस्तानसँग खेल्दै।
12: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: साझा खबरको सबैभन्दा शुरूमा वातावरण प्रदूषण गर्ने विभिन्न 12 उद्योगलाई सरकारले कार्यवाही गरेको प्रसंग।
11: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नदी प्रदूषण गरेको भन्दै सिर्सिया आसपासमा संचालित 12 उद्योगलाई कार्यवाही गरेको छ। जगदम्बा स्टील, हुलास स्टील, शिवशक्ति घिउ उद्योग, सुशील वनस्पति प्राली, अन्नपूर्ण भेजिटेबल प्रडक्शन, अशोक स्टील सहित 12 उद्योगलाई 10-10 लाख रूपियाँ जरिमाना गराएको हो। सिर्सिया नदी आसपास पर्न संचालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले करिब 1 महिनाको समय दिएर सूचना निकालेको थियो, तर उक्त सूचनालाई व्यवस्था गर्दै वातावरणीय मापदण्ड उल्लंघन गरेपछि कार्यवाही गरेको मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ। वातावरण विभागको प्राविधिक सहितको अनुगमन टोलीले 12 र पर्साका 21 उद्योगको स्थलगत निरीक्षण गरी फोहोर पानीको नमूना संकलन गरेको थियो। परीक्षणबाट 12 उद्योगले मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि मन्त्रालयले प्रति उद्योग 10 लाख रूपियाँका दरले जरिवाना गर्ने निर्णय समेत गरेको हो। उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कार्यवाहीमा परेका उद्योगमध्ये मध्य प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने 6 उद्योगलाई वातावरण संरक्षण ऐन 2076 बमोजिम हदैसम्मको कार्यवाही गर्न पत्रचार गरिएको छ। मन्त्रालयका अनुसार तोकिएको समयभित्र जरिवाना नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन 2076 को दफा 35 बमोजिम तिब्बर जरिमाना लाग्नेछ।
13: चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ। बिरामी अभिभावक तथा सरोकारवाला निकायबाट सेवामै 3% शुल्क असुल्ने गरिएपछि आलोचना भएको थियो। सरकारले निर्णय फिर्ता लिएको छ। आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरिएको थियो। यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क बापत 3% शुल्क तिर्नुपर्ने बाध्यता बनेको थियो। उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि सरकारले गरेको जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यस्तो निर्णय लिइएको सामाजिक सञ्जाल मार्फत नै जानकारी गराइएको छ। शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकको 7 अर्ब भन्दा बढ़ी रूपियाँ जोगिने देखिएको छ। गत आर्थिक वर्ष 2083-84 बजेटमा उल्लेख गरिएको 3% शुल्क कार्यान्वयन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेसँगै अभिभावकको उक्त रकम जोगिने देखिएको हो। हाल देशको कुल गार्हस्थ्य उत्पादन मध्ये निजी क्षेत्रबाट संचालित माध्यमिक तहसम्मको विद्यालय तथा शिक्षण संस्थामा कुल 3.6331% बराबरको खर्च हुने चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ। यस अनुसार हाल 66.7 करोड़ रूपियाँको नेपाली अर्थतन्त्रमा यो शीर्षकमा मात्रै 2.39 अर्ब रूपियाँ खर्च हुने देखिन्छ। यसमा लाग्ने 3% करको दर अनुसार वार्षिक 7.19 करोड़ 35,38,000 रूपियाँ अभिभावकको जोगिनेछ। यदि सरकारले 3% शिक्षा समता शुल्क कर लगाएको भए यो रकम सरकारको खातामा जम्मा हुन्थ्यो। तथ्याङ्क अनुसार देशभर 10,473 निजी विद्यालय छन्। ती विद्यालयमा 38,00,000 विद्यार्थीले पठन पाठनमा सहभागिता जनाइरहेका छन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने पछिल्लो समयमा विद्युतमा लगाइएको कर पनि हटाउन माग गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदिम्बेले विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर भ्याट पनि फिर्ता लिन सरकारसँग माग गर्नुभयो। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता शुल्क तत्काल लागू नगर्ने सरकारी निर्णयको स्वागत गर्दै उहाँले चालू आर्थिक वर्षदेखि मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने घरयासी उपभोक्तामाथि लगाइएको 5% भ्याट फिर्ता लिन पनि सरकारसँग माग गर्नुभएको हो। विद्युत विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारको नीति नै परस्पर विरोधाभासी देखिएको उहाँले उल्लेख गर्नुभयो। समता शुल्कका बारेमा सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिइएपछि अपरिपक्व निर्णय नगर्न उपभोक्ता अधिकार कर्मीहरूले सरकारलाई सुझाव दिएका छन्। शिक्षा र स्वास्थ्यमा लगाइएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महर्जनले सीआईएमसँग बताउनुभयो।
14: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा कति छ र अहिले पनि नेपाल सरकारकै तथ्याङ्क अनुसार 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ। त्यसमा पनि 30% त गरीब छ। खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएकाहरू छ। ती 30% जनतालाई पनि यो लाग्छ। जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ। यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुनेथ्यो। उनीहरूलाई कति मर्क थियो भने यो गरीब जनतालाई उनीहरूको लागि शिक्षा पनि टाढा हुन् भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य आफ्नै ठाउँमा समस्या छ। त्योभन्दा पनि अब केही गरी चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने थियो। हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्।
13: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लाली गुराँस सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार लाली गुराँस सहकारीका 35 जना बचतकर्ताले बचत फिर्ता गराएका हुन् भने तपाई हाम्रो सहकारीका 90 जनाको बचत फिर्ता भएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ता लाई रकम फिर्ता गरिएको छ। क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने जनाइएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानून बमोजिम निरन्तर रूपमा अघि बढ़ने समेत समितिले जनाएको छ। बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान 4:40 बझाङको कोट देवल केन्द्रबिन्दु भएर 4.2 म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ। बझाङ सहित बैतडीका केही भूभागमा भूकम्पको धक्का महसुस गरिएको थियो। अहिलेसम्म क्षतिको विस्तृत विवरण प्राप्त नभएको बझाङका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
11: पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने हुनुभएको छ। हिजो एक प्रेस विज्ञप्ति मार्फत स्वदेश फर्किन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिरोधात्मक र अलोकतान्त्रिक प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गर्नुभएको छ। नेपालमा विकसित पछिल्ला राजनैतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले आज फरक विचारप्रतिको असहिष्णुता राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथै भौतिक र मनोवैज्ञानिक त्रास सूचना

0: कार्य चाहिएकाले आफू स्वदेश फर्कन लागेको बताउँदै देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली जनतासँग आग्रह समेत गर्नुभएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा समुदायलाई नै विपद प्रतिकार्य अभियानमा जोड्ने सरकारी योजना।
2: 7 दिनको र 18 दिनको चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ।
0: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
8: कार्यक्रम साझा आवाज,
9: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
8: कार्यक्रम साझा आवाज।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: डडेलधुराको आलिताल गाउँपालिका 1 को माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य भएका छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो, तर निर्णय कागजमै सीमित हुँदा स्थानीय अझै सुरक्षित घर पाएका छैनन्।
15: जब वर्षायाममा पानी पर्न थाल्छ, हावाले त्रिपाल हल्लाउँछ, साना बालबालिका आमाको काखमा सर्छन्, यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका 1 माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे। त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर औजे:
16: समस्या भन्दा त त्रिपालहरू अब दिया टेन्टहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटा पारी गर्ने पनि समस्या छ। तनाव तनावमै छौ, के भनौँ हजुरलाई, टेन्टमै बसबास छौ, अहिले पनि हामीले वारिपारी गर्नु समस्या छ। अब दसजीले भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेको छ, उनले अब यसमा बसौँ भन्दा चाहिँ अब तनाव तनावैमा छौ म्याडम, के गर्ने, त्यस्तै छ जिन्दगी।
15: मालागाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती, पशुपालन र घरधन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। 6 जनाको परिवार सहित 4 वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ।

0: कस्तो छैन हुन्छ, कति समस्या छ यहाँ पर पारा ट्यान्डामी र ट्यान्डामी खाएर ट्यान्डो चुहिएर केही छैन हजुर, यहाँ बच्चावाला मान्छे छु, कति समस्या छ अरे हजुर। अब हामीलाई तर
1: भइसक्यो हजुर, दुई तिन साल भइसक्यो मेरो घरको हजुर, कति छ हामी तिन महिला छु, तिन पुरुष छन्, समस्या छ हजुर। यहाँ के छैन हुन्छ, पुरै ढुङ्गा आउना आउनु पहिरो आउँछ, बच्चालाई रात अब यहाँ मेघ आएका बेला यहाँ उहाँ लैजानु पर्छ पिठी निहालबाट।
2: 2079 सालको पहिरो पछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माला गाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो, तर चार वर्ष बितिसक्दा पनि पुनः स्थापनाको काम अघि बढ़न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो। पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्, तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो। आलिताल गाउँपालिकाका अनुसार माला गाउँ मात्र होइन बलौचा, ओभा, दुखेडा, खिन्नेभाडी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
3: जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, समन्वय र सह अस्तित्वको मर्म अनुसार बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन्। हिजो ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा यस्तो माग गरिएको हो। ऊर्जा र जलस्रोत क्षेत्रका दुई विधेयकहरूलाई अहिले मन्त्रालयको प्राथमिकतामा राखेर अगाडि बढ़ाइएको छ। मन्त्रालयले तीनै तहलाई एकै ठाउँमा राखेर मांग गरेको हो। छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा सात प्रदेशका ऊर्जा जलस्रोत मन्त्रालयका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उनीहरूले संघ सरकारले बनाउने हरेक कानून र नीतिमा प्रदेश र स्थानीय तहको अधिकार र क्षेत्राधिकारको विषयलाई पनि स्पष्टता बनाउन माग गरे। संघ सरकार र प्रदेश सरकारले बनाउने कानूनमा एकरूपता हुन आवश्यक रहेको प्रदेश मन्त्रीहरूले बैठकमा बताएका छन्। उनीहरूले प्रदेश सरकारले संघीयताको मर्म अनुरूप काम गरिरहेको भन्दै कानूनमा स्पष्ट नहुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो पनि सुनाए।
4: भारतको कोलकाता बन्दरगाहमा 30,000 मेट्रिक टन यूरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ मल ल्याइएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको संचालन केही प्रभावित भएको छ। त्यसकारण हिजो नेपाल आइपुग्नुपर्ने 1,250 मेट्रिक टन यूरिया मल बोकेको रेल अब नेपाल आइपुगेको हिजो नेपाल आइपुगेको हो। साथै 2,500 मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने जानकारी गराइएको छ। यूरिया मलको आपूर्तिलाई थप व्यवस्थापन तीव्रता दिन कोलकाताबाट विराटनगरतर्फ 300 मेट्रिक टन तथा भैरवाबाट 450 मेट्रिक टन यूरिया मल ट्रक मार्फत लोड भई प्रस्थान गरिसकेको समेत मन्त्रालयले जनाएको हो। माकि रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकता अनुसार देशभर वितरण गरिने मन्त्रालयले जनाएको छ।
3: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभयो। नयाँ व्यवस्था अनुसार पीड़ितहरूले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय खर्च र झन्झट कम हुने दावी गरेको छ। मन्त्री यादवले स्वदेशी श्रमिकको गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइने जानकारी गराउनुभयो।
4: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार कुपोषणको समस्या बढ़दै जाँदा भोकमरीबाट प्रभावित जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अफ्रिकामा रहेको पाइएको छ। खाद्य सुरक्षा र पोषण सम्बन्धी संयुक्त राष्ट्रसंघको वार्षिक प्रतिवेदनले विश्वव्यापी रूपमा भोकमरी क्रमशः घट्दै गएको देखाए पनि विभिन्न क्षेत्र बीचको अवस्था भने असमान रहेको जनाइएको हो। खाद्य तथा कृषि संगठन एफएओका कृषि खाद्य अर्थशास्त्र विभागका निर्देशक डेभिड लारवुडले भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ सरेको बताउनु भएको छ। चीनले विगत 25 वर्षमा भोकमरी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ भने भारतले पनि समस्या समाधानका लागि प्रयास तीव्र पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकाले आफ्नो दशकौं पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ। अमेरिकी गृह सुरक्षा विभागले भिसा दुरूपयोग रोक्न सुरक्षा जाँच कड़ा बनाउन र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढ़ाउन निश्चित समयावधिको भिसा नियम ल्याएको हो। सेप्टेम्बर 15 लागू हुने नयाँ व्यवस्था अनुसार F1 र J1 भिसामा आउने विद्यार्थीलाई अधिकतम 4 वर्षको बसाई सीमा तोकिएको छ। नयाँ नियम लागू भएसँगै अब अध्ययन पूरा भएपछिको थपिएको समयलाई 60 दिनबाट घटाएर 30 दिन बनाइएको छ। साथै तोकिएको अवधिभन्दा बढ़ी समय अमेरिका बस्नु परेमा संघीय सरकारको अनुमति अनिवार्य गरिएको छ। र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाव दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण तीव्र जारी राखेको छ। सन् 2022 शुरूआतमा रूसले युक्रेनमाथि आक्रमण गरेर शुरू भएको दुई देशबीचको युद्ध हाल 5 वर्षसम्म चलिरहेको छ। युक्रेनले रूसको निरन्तर आक्रमण अवधि चुनौतीपूर्ण र बाह्य वातावरण र जोखिमको असाधारण अवस्थाबाट नाजुक आर्थिक र वित्तीय स्थिति कायम रहेको भन्दै आईएमएफले युक्रेनको ऋण कार्यक्रमको प्रदर्शनलाई समग्र रूपमा सन्तोषजनक रहेको समेत उल्लेख गरेको छ।
3: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा शुरू भएको ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नामिबियाले 37.3 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। नेदरल्याण्डसको पीचमा नेपाली ब्याटरहरू संघर्ष गर्नु परेको थियो। जितपछि लीग 2 अंक तालिकामा नामिबिया 29 खेलमा 24 अंकका साथ छैटौं स्थानमा उक्लिएको छ। नेपालको पनि समान अंक छ तर नेट रन रेटमा अगाडि छ। नेपालले अब दोस्रो खेलमा भोलि नेदरल्याण्डसको सामना गर्नेछ। पाकिस्तानमा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजकस्तानसँग खेल्ने भएको छ। सार्वजनिक खेल तालिका अनुसार उज्बेकिस्तानले बंगलादेश तथा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ। 6 टोली सहभागी च्याम्पियनशीपमा सिंगल राउण्ड रोबिनका आधारमा खेल खेलाइनेछ। शीर्ष 4 रहने टोलीले सेमी फाइनल खेल्नेछन्। 5 र 6 स्थानमा रहने टोलीले 5 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल जुलाई 28 र फाइनल खेल जुलाई 29 तारीकमा हुनेछ। पहिलो सेमी फाइनलमा शीर्ष स्थान र 4 स्थानमा रहने टोली भिड्नेछन्। दोस्रो सेमी फाइनलमा 2 र 3 स्थानमा रहने टोलीले प्रतिस्पर्धा गर्नेछन्। काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्न हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगिसकेको छ। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक एमआईभीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो।
4: विपदपछि राहत खोज र पुनस्थापनाको तयारी, नागरिकको चासो, सरकारको रणनीति बारेको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कॉमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक चेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरमा अब विपदपछि राहत खोज र पुनस्थापना को बारेमा सरकारको तयारीको कुरा। सरकारसँगको समन्वय र पहलमा सरकारी तथा गैर सरकारी निकायले समुदायलाई नै विपद प्रति कार्यमा सहभागी गराउन काम गर्दै आएका छन्। सुरक्षाकर्मी, विपद व्यवस्थापन, प्राधिकरणको योजनाका बारेमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीसँग कुराकानी गरेका छौं।
7: नीतिगत र कानून रूपमा पनि त्यसको तयारी गरेका छौँ। संस्थागत संरचनागत रूपमा चाहिँ हामीले तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनै राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामी ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू, पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भन्नेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट दण्डनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौ मुगली नारायणगढ सडकमा मानौ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि चाहिँ त्यहाँ यात्रा गर्न भएन नागरिकले होइन, म जोखिम मै लिन्छु, म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
8: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्छ?
7: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1234 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तो स्थानीय तह हुन सक्छ, वडा सदस्य अध्यक्ष बिओहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिनु हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ। त्यो सूचना दिएर पनि हजुरहरू चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
8: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडापालिका प्रदेश सङ्घमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लागू अवस्था छ। यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
7: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब चाहिँ सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलका कारणले गर्दा के अरे तपाईँको उद्धार कर्मीहरू समय नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ। हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यस्तै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिम दिएको छ।
8: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै
7: होइन? यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिले 7 र 18 चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के भने यो भनेको समुदाय नै बलियो बनाउनुपर्छ भन्ने कुरा।
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: ऋण असुलीबाट समस्याग्रस्त सहकारीका 125 बचतकर्ताको रकम फिर्ता, वातावरण प्रदूषण गर्ने 12 उद्योगलाई 10-10 लाख जरिवाना, 30,000 मेट्रिक टन यूरिया बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो।
3: शिक्षा र स्वास्थ्य समता शुल्क कार्यान्वयन नहुने, विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन प्रमुख प्रतिपक्षी दलको माग, चाँडै स्वदेश फर्किने पूर्व प्रधानमन्त्री देउबाको सन्देश, सरकारले धरपकड गर्ने शंका,
4: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने, विपद प्रतिकारका लागि समुदायलाई नै सहभागी गराइँदै तालिमका लागि पाठ्यक्रम तयार,
3: भोकमरीबाट प्रभावित जनसंख्याको ठूलो हिस्सा अफ्रिकामा, अमेरिकाद्वारा विद्यार्थी भिसामा नयाँ नियम सार्वजनिक, युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण दिने आईएमएफको घोषणा,
4: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित, भोलि नेदरल्याण्डसँग खेल्ने काबा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज कजाकिस्तानसँग खेल्दै।
3: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छ बाँस शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सरकारले लगाएको शिक्षा र स्वास्थ्य समता शुल्क, शुरूमा लगाउने भन्यो र पछि फेरि नलगाउने भनेर प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ, र यही बीचमा कतिपय मन्त्री र प्रधानमन्त्रीको बीचमा कुराकानी नमिलिरहेको खबरहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा मन्त्रीले लगाउने, अर्को तर्फबाट नलगाउने निर्णय सार्वजनिक भइरहँदा शंका पनि बढ्दै गरेको देखिन्छ। यहाँ एउटा ढोका अथवा यो कुनै सिंहदरबारभित्रको एउटा स्थान जस्तो देखाइएको छ। दुईजना व्यक्तिहरू लमक लमक लम्किँदै अगाडि बढ़िराखेका छन् र सिंहदरबारभित्रका एकजना कर्मचारी पछाडिबाट हेर्दैछन्। तल चाहिँ यस्तै लेखिएको छ, कुन चाहिँ सरकारको कुरा गर्नुभयो, कर लगाउने कि कर हटाउनेवाला?
4: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: ल आज जम्का भेट भयो हामी नि ल दाजुहरूको
1: अवस्थाहरू बसेको यसरी मन्दिर पूजा संस्कृति चाहिँ तपाईँको लोक हुँदै गयो के अरे अब ध्यान नै सबै मिलेर चाहिँ जगेर्ना गर्न पर्यो सिक्छ नि त
0: त्यसमा एकचोटि भेट भयो भएन।

0: हेलो 1 2 3 चेक।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
2: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM।
0: हेलो हेलो 1 2 3 चेक।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। तपाईँले कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

तिथि रहेको छ। आज विशेष गरी 6 गते रहेको छ, आज अष्टमी तिथि रहेको छ। 6:40 यानि कि बिहानको 7:48 अष्टमी, तदुपरान्त नवमी तिथि रहनेछ। यस्तै गरेर नक्षत्रमा रहेको छ स्वाति नक्षत्र रहेको छ, आज 51:22 रहेको छ। यस्तै गरेर योगमा रहेको छ साध्या योग रहेको छ 42:34। करणमा रहेको छ बाबा करण रहेको छ, बाबा करण रहेको छ विशेष गरी बिहानको 7:48 तत्पान्त बालावाह करण रहनेछ। चन्द्रमा आज तुला राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी कर्कट राशिमा, आनन्दादि योगमा आज धुम्र योग रहेको छ। आज बिहान सूर्योदय 5:22 भयो भने सन सूर्यास्त 6:57 हुनेछ र आजको दिनमाने घडी 13:35 रहनेछ। दिन विशेष रहेको छ आज, आज बुधाष्टमी व्रत, अष्टमी व्रत, गोरख काली पूजा भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर भन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौँ। सर्वप्रथम लागौँ आजको कालबेला यानि कि अशुभ समय र आजको कालबेलाको समय रहेको छ। बिहानको 8:45:51 बिहानको 10:28:01 आज कालबेला रहेको छ। आजको शुभ बेलाको समय रहेको छ बिहानको 10:28:01 सुरु भएको शुभ बेला, विशेष गरी दिउँसोको 12:10:12 शुभ बेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ साँझको 5:16:42 6:58:53 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने फल रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ त्योभन्दा पहिला आजको ग्रह गोचर। ग्रह गोचरमा आज विशेष गरी सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा, मंगल वृष राशिमा, यस्तै गरेर बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि तुला राशि आउँछ। स्वाति नक्षत्रको दोस्रो चरण नाम आउँछ रेबाट रेशम अथवा रेशमी नाम आउँछ, अन्त्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी पनि गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

मेष राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। खर्च लागि पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम शुरू हुँदै जाँदैछन्, तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्च गर्नुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा नै राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ। शत्रुहरू किन किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिया काम बन्नाले मनका लाभ हुनेछ। पहिलेका चुनौतीमा पन्छाएर पनि काम बनाउन सकिन्छ। ईर्ष्या गर्नेहरू नै हार खाने खालको योग हुने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जानेछ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उसिँदै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ।

0: व्यापारमा फाइदा हुनेछ, पशुपालन र कृषिमा लाभ मिल्नेछ, सन्तानको साथै उत्साह जगाउनेछ, मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ, लक्ष्य अनुसार समयमै काम सम्पादन हुने खालको योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन साझेदारीका समस्या सुल्झाउनले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिन्छ, अन्यलमा मान्यजनको सुझाव सिरोधार गर्दा लाभ हुनेछ, रोकिया काम दोहोऱ्याएर प्रदान गर्नु पर्ला, आज द्रव्य अरूलाई दिने नभए भेटाउने समय रहेको छ, दिएको धनमाल पछि आफैले आवश्यक पर्न सक्छ, पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ, सहयोगीहरूले राम्रो साथ दिनेछन्, रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ, उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ, प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ, गरिएका कर्मको उचित प्रतिफल पाइन्छ, पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ, चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन दिगो काम प्रारम्भ हुँदैछन्, व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ, तारिफको काम गर्दै लोकप्रियता हासिल गर्न पनि सकिन्छ, उपलब्धिको स्रोत प्राप्त हुँदै जानेछन् भने प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ, विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ, मनको धनलाभ हुनेछ, शोक पूरा गर्न सकिन्छ, अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्ने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ, नयाँ अवसर र आमदानीको स्रोत फेला पर्दै जानेछन्, पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ, प्रयास गर्दा सजिलै काम बन्दै जानेछन्, बिछोडीका आफन्त जनसँग भेटघाट हुनेछ, अवसर जुट्ने पनि छ, रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ, आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनु पर्ने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन खर्चको दोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला, आर्थिक प्रलोभन देखाउनेहरूबाट अलिक सजग रहनु पर्ला, समस्या पर्दा सहयोग गर्नेहरू कमी मात्रा भेट्नेछन्, खर्च लागे पनि दिगो काममा फाइदा हुने काम फेला पर्न सक्छ, टाढाका साथीभाइको निम्त प्राप्त हुने समय रहेको छ, अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला, चुनौती पन्छाउँदै रोकिया काम सम्पादन गर्न पनि सकिने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्दै जाँदैछन्, राम्रो कर्मफल प्राप्त हुनाले मन पनि प्रसन्न रहनेछ, समाजले पदीय दायित्व दिलाउन सक्छ, मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ, व्यापारमा पनि राम्रो फाइदा हुनेछ, नोकरीमा लाभ हुनेछन्, आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिन्छ, रुचिका विषयमा लगानी बढाउने समय पनि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन नयाँ काममा जग बसाउने समय रहेको छ, कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ, गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ, रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला, मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ, दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ, व्यापारतर्फ विशेष गरी थोरै लगानीबाट पनि मनका नाफा कमाउन सकिने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन ताफिपेका काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउन सक्छ, नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ, समुदायको हितमा राम्रो काम गर्न सकिन्छ, टाढेका साथीभाइ नजिकले हर्ष बन्नेछ, भाग्यले विभिन्न अवसर थमाउनेछ, उपलब्धिको सबै पहिचान गर्न सकिन्छ, अरूको काममा जुट्नु परे पनि फाइदा भने आफैलाई हुने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन परिस्थितिको चक्रमा अलमुनिनु पर्दा कार्य सम्पादनमा समय लाग्नेछ, चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला, आकस्मिक समस्याले दौड़धुप गर्न सक्छ, कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ, स्वास्थ्यको लागि हार बिहारमा सजग रहनुहोला, गोपनीयता बाहिरले केही समस्या देखा पर्न सक्छ, तैपनि नियमित काम सम्पादन हुने खालको योग भइ राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामीले तपाईँलाई गराउनेछौँ। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले फोन गर्न सक्नुहुन्छ। मैले तपाईँहरूलाई भनेको थिएँ हामी गोर्खा आउँदैछौँ, गोर्खा पनि गएँ म, चिना पनि हेरेँ, दुई दिनसम्म चिनाहरू हामीले हेरियो, कार्यक्रमहरू राखियो र हामीले धादिङ आउने भन्ने कुराहरू थियो। अहिले हामी धादिङ चाहिँ आएनौँ है, त्यसको लागि नरिसाउनु होला, किनकि अलिकति स्वास्थ्यको कारणले गर्दाखेरि धादिङ आउन सकिएन। म फेरि केही समयमा धादिङ आउनेछु पक्का पनि, तपाईँलाई मैले वचन दिएको छु आउँछु भनेपछि आउनै पर्छ। अहिलेको लागि चाहिँ हामी चितवनमा आएका छौँ, हिजो गोर्खाबाट सिधै हामी चितवनतिर आएका छौँ, अनि तपाईँले धादिङमा भेट्नको लागि चाहिँ आज दुःख नपाउनुहोला। कुनै समयमा फेरि यस्तो अवसर मिलाएर हामी अवश्य पनि तपाईँहरूसँग भेट्न आउनु नै छौँ। अहिले तत्कालको लागि तपाईँलाई इमर्जेन्सी परेको छन् भने तपाईँले दिउँसो पनि फोन गरेर सेवा तपाईँले लिन सक्नुहुन्छ। धेरैजनाले भन्नुभएको थियो, रत्न कवचको पनि धेरैजनाले अर्डर गर्नुभएको थियो, उहाँहरूलाई पनि हामीले दिन सकेनौँ। तपाईँलाई रत्न कवच आवश्यक परेको छ, तपाईँलाई चाहिएको छ भने तपाईँले फोन गर्नुहोस्, म यहाँबाट तपाईँलाई पठाइदिन्छु। तपाईँले धादिङ बेसीमा, धादिङको पुछार बजारमा, धादिङ कुनै पनि एरियामा तपाईँले पाउन सक्नुहुन्छ रत्न कवचहरू। तपाईँको म त्यहाँसम्म ल्याउने व्यवस्था चाहिँ म मिलाइदिन्छु। अहिलेको लागि, आजको लागि हामी तत्कालको लागि धादिङ आउने कार्यक्रम चाहिँ हाम्रो स्थगित भएको छ। यसमाबाट तपाईँलाई असुविधा भएकोमा हामी क्षमा चाहन्छौ, नरिसाउनु होला तपाईँहरू चाहिँ। विशेष गरी कार्यक्रम ज्योतिष वास्तुको वर्षमा छौँ यतिखेर हामी। कार्यक्रम ज्योतिष वास्तु तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रममा कोही मित्र आइसक्नु भएको छ, कार्यक्रममा स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरुजी। नमस्ते।
0: नमस्ते, कहाँको बोल्दै हुनुहुन्छ?
1: म रोल्पाटी बोलेको गुरुजी।
0: रोल्पा जिल्लाबाट बोल्दै हुनुहुन्छ?
1: हजुर गुरुजी।
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: होलेरीको आसपासबाट गुरुजी।
0: होलेरीको आसपासबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म मेरो विषयमा गुरुजी।
0: जन्ममिति भन्नुहोस् त, कति हो तपाईँको
1: जन्ममिति? 2026।
0: 2026 साल।
1: हजुर। त्यसपछि साउन महिनाको जन्म, त्यसपछि राखी कन्या सर, अरू कति थाहा छैन सर है।
0: हजुर, गते चाहियो नि त हामीलाई, गते नभए त हुँदैन त।
1: गते पनि थाहा छैन सर, बाबा आमा पनि कहिले बितिजानु, त्यसपछि थाहा छैन सर। तपाईँको अन्दाजबाट हेरिदिनु अब, राखी कन्या रहेछ सर।
0: त्यही त, अन्दाजीबाट हेर्न मिल्दैन अहिले कार्यक्रमको बेलामा। तपाईँले हामीलाई गते भन्नुपर्छ, साल महिना गते अनि समय चाहिँ भन्नै पर्छ रेडियोबाट हेर्दाखेरि।
1: साल 2026 सर।
0: त्यही त, साल त भन्नुभयो, गते भन्नुभयो होइन नि त तपाईँले। त्यसो भए तपाईँले दिउँसो फोन गर्नुहोस् कार्यक्रमको भन्दा पछि, तपाईँको पत्ता लगाउँला है।
1: हजुर, 10 बजेपछि सर।
0: हजुर, 10 बजेपछि फोन गर्नुभयो भने म पत्ता लगाइदिन्छु है, कति के रहेछ भन्ने कुरा।
1: हजुर।
0: अब अहिले त मिल्दै मिल्दैन, मैले पनि त्यत्तिकै तपाईँको हेरिदिने कुरा भएन, तपाईँको ग्रह दशा हेरिदिने ठ्याक्क तपाईँलाई मिल्नु पर्यो, पुग्नु पर्यो, हो कि होइन भन्नु त।
1: हजुर।
0: त्यही भएर अलिक पछि फोन गर्नु, पछि सल्लाह गरौँ है त। हुन्छ
1: हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेर्न फोन गर्नुभएको थियो रोल्पाबाट, तर उहाँको चाहिँ गते थाहा पाउनु भएन। उहाँले उहाँको गते चाहिँ खोज्ने कोसिस म गर्नेछु, सकभर मिलेसम्म म जानकारी उहाँलाई गराउनेछु। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर चितवनमा आएर भेट्न सक्नुहुन्छ। भरतपुर चितवन गौरीगंज हेल पोस्टकै अगाडि हाम्रो ज्योतिष कार्यालय रहेको छ, आएर भेट्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते हजुर गुरु नमस्कार.
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म धादिङबाट.
0: धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: जलमुखी छबाट.
0: जलमुखी छ धादिङबाट.
2: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ जलमुखीबाट?
2: मेरो छोराको.
0: छोराको जन्मविधि भन्नुहोस् त कति हो?
2: 2066 साल.
0: 66 साल.
2: साउन.
0: साउन महिना
2: 4 गते 10 गते.
0: साउनको 10 गते के बार पर्छ?
2: शनिबार.
0: समय भन्नुहोस् त.
2: रातिको 3:30
0: रातिको 3:30 उज्यालो भएको कति गते? 10 गते कि 11 गते?
2: उज्यालो भएको 10 गते.
0: उज्यालो भएको 10 गते हो?
2: हजुर
0: हजुर. 9 गतेको राति उज्यालो भएको 10 गते है? श्री गणेशमा श्रीमती रामानुजायनमा ध्यान दिएर सुन्नु होला. 2066 साल श्रावण शुक्ल पक्षको शुक्रबार चौथी तिथिमा जन्म, शनिबारको दिन जन्मबार शनिबार परेको रहेछ बाबुको. राशि सिंह राशि नाम आउँछ मोहन भन्ने नाम आउँछ. नारायणको नाम मोहन. मध्यनाडी नरगण. हजुर भन्नु त.
2: नारायणको नाम चाहिँ मानबहादुर छ.
0: हजुर मानबहादुर मोहन एउटै कुरा हो. मोहन नाम आउँछ ओरिजिनल है. चिना पाउनु भएको छैन नि?
2: छैन हजुर.
0: त्यही भएर चिना पाउनु भयो भने मोहन भन्ने नाम आउँछ.
2: हजुर
0: मध्यनाडी नरगण परेको छ बाबुको. घातकमा परेको छ तिथिहरू. तृतीया अष्टमी त्रयोदशी शनिबार घातक. नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक भन्ने लेखिया छ. बाबुको मांगलिक र सूर्य ग्रहणको योग परेको छ. आइतबारको दिन नुन खानु हुँदैन, चोखो गर्ने, शुद्ध भोजन गर्नुपर्छ. मांगलिकको लागि मंगलबारको दिन चोखो नित्य गर्ने, शुद्ध भोजन गर्नुपर्छ. चन्द्रमालाई विशेष बनाएको शनिले यसको लागि चाँदीको सिक्रीहरू केही बनाएर लगाइदिनुहोस्। पूर्णिमाको दिन चन्द्रमालाई यसो जलहरू चढाउने, सूर्यलाई दैनिक रूपमा जलहरू चढाउने गर्ने हो भने रोग लाग्दैन, राम्रो हुन्छ. पढाइमा रुचि कम हुँदै गएको छ. पढाइ कमजोर हुँदै गएको छ. पढाइमा अलिकति विशेष बाबुलाई ख्याल गराउनु होला. अरू त्यस्तो नराम्रो ग्रह दशाहरू छैन. अहिलेको लागि ग्रह सङ्कटा भन्ने ग्रह चलेको छ. शान्ति स्वस्ति पनि गर्नुपर्ने बेला भएको छ बाबुको लागि है.
2: हजुर एकदम रिसाई राख्छ. जतिखेर पनि रिसाई राख्छ गुरु. अब
0: रिसाउने, पढ्न मन नलाग्ने, पढाइ कमजोर हुँदै जाने, यो त बाबु ग्रह चलेको छ नि त अहिले. अब योबाट छिट्टै मुक्ति पाउनको लागि छिट्टै राम्रो होस् भन्ने हो भने बाबुलाई रत्न कवच पाउँछ हामीसँग, त्यही रत्न कवच लाउनु पर्यो है. नभए चाहिँ दशाको शान्ति स्वस्ति गर्नु अलिक समय लाग्छ. केही समयलाई त धानिन्छ, पछि फेरि रत्न कवच चाहिँ लाउनु परिहाल्छ. अब अहिले यो बेला पढ्ने बेला हो बाबुको. पढाइ नै राम्रो भएन भने त समस्या हुन्छ क्या बाबुलाई. फेरि
2: पढ्नमा त एकदम अल्छी हो सर गुरु.
0: हजुर पढाइमा अल्छी हो. पढ्यो भने त राम्रो छ, दिमाग त राम्रो भएको छोरा हो त तपाईँको. पढ्ने हो भने राम्रो आउँछ क्या. दिमाग भएको मान्छे हो, नपढेर नआएको क्या.
2: हजुर हजुर
0: त्यो भएर पढ्न
2: रत्न कवच चाहिँ हजुरसँग कहाँ मगाउँदा मिल्छ?
0: अहिले फोन गर्नु 10 बजेपछि यही नम्बरमा.
2: हजुर
0: फोन गर्नुभयो भने म बनाएर पठाइदिन्छु. गोर्खा दादिङमै आइपुग्छ रत्न कवच नहातिनु. तपाईँलाई चाहियो भने सम्पर्क गर्नुपछि म व्यवस्था गरौँला नि त है.
2: हजुर अरू त सबै राम्रो छ.
0: अरू त राम्रो छ त बाबुको. नराम्रो ग्रह देखिनँ मैले, राम्रै देख्छु. अब अहिलेको यो बेलामा फेरि यही कुराले नराम्रो भइदियो भने जीवनभरि नराम्रो हुन्छ. अब आज भोलिको जमाना पढाइ राम्रो भएन भने के कामै छैन हो कि भन्नु त.
2: हजुर हजुर
0: अलिकति विशेष ख्याल गर्नु. अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है त.
2: ए हजुर
0: हुन्छ हस् हस्. उहाँले फोन गर्नुभएको थियो हामीलाई धादिङ जिल्लाबाट छोराको विषयमा हेराएर गइसक्नु भएको छ. तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 98-451-75-223 र 98-056-75-223 नम्बरमा सम्पर्क गर्नुहोस्. भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु. मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्नुहोला. भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि भरतपुर चितवन जिल्लामा हाम्रो ज्योतिष कार्यालय रहेको छ. आउनुहोला तपाईँहरू भेट्नको लागि. कुनै समस्याहरू छन् भने समस्याको समाधान कार्यक्रम ज्योतिष वास्तु मार्फत पनि हुनेछ. तपाईँले फोन गर्नुहोला 98-451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ, कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: गुरु राधे राधे।
0: राधे राधे, काँडोको बोल्दै हुनुहुन्छ।
3: म प्युठान जिल्ला देखे,
0: प्युठान जिल्लाबाट। शुभ नाम?
3: मेरो नाम केशव घरती मगर।
0: केशव घरती मगरजी बोल्दै हुनुहुन्छ होइन?
3: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: म मेरै विषयमा हेर्नको लागि गुरु।
0: मेरो विषयमा, आफ्नै विषयमा?
3: हजुर।
0: प्युठान जिल्ला कुन ठाउँबाट भन्नुभयो?
3: म स्वर्गधारी नगरपालिका।
0: स्वर्गधारी नगरपालिकाबाट।
3: हजुर।
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
3: 2049 साल,
0: 2049
3: मङ्सिरको 8 गते।
0: मङ्सिर महिना 8 गते,
3: मङ्सिर महिना सोरी गुरु 7 गते आइतबार।
0: 7 गते आइतबार हो?
3: हजुर।
0: समय भन्नु?
3: समय साँझको 8:15 बजे।
0: साँझको 8:15 बजे।
3: हजुर।
0: जन्म जिल्ला कुन जिल्ला पर्छ तपाईँको?
3: प्युठान नै हो।
0: प्युठान नै हो?
3: हजुर।
0: ल सुन्नुहोस् है, तपाईँको बारे भन्छु म। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2049 साल मङ्सिर कृष्ण पक्षको आइतबार चतुर्दशी तिथिमा जन्म, तुला राशि, स्वातिको तेस्रो घर, नाम आउँदो रहेछ रोबाट रोशन भन्ने नाम आउँछ। अन्त्यनाडी देवगण परेको छ है, अन्त्यनाडी देवगण परेको छ। घातकमा परेको छ तिथि चौथी, नवमी, चतुर्दशी, बिहिबार घातक। नम्बरमा 6 नम्बर राशिमा चाहिँ मिथुन राशि भन्ने राशि चाहिँ घातक भन्ने लेखिया छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, एउटा सूर्य ग्रहणको योग बनेको छ तपाईँलाई। शत्रु अलिक धेरै लाग्ने, कुरा काट्ने मान्छे अलिक धेरै हुने गर्छन्, अलिक सावधान रहनुहोला। झुटो आरोप लाग्ने, पुलिस थानासम्म जानुपर्ने, यस्ता खालको ग्रहहरू सब चलिराखेको छ अहिलेको लागि। विदेश यात्रा राम्रो, सरकारी जागिरहरू राम्रो देखाउँछ। आइतबारको दिन नुन नखानु, सूर्यको पूजाहरू गर्नु आइतबारको दिन, यसले राम्रो गराउँछ तपाईँको लागि, समस्याहरू कम आउँछ। अहिले ग्रह तपाईँलाई चलिराखेको छ, यहाँबाट हेर्दा सङ्कटा, अर्को शनि भन्ने ग्रह चलेको छ, शनि सङ्कटाको दशाको शान्ति गर्नुपर्छ। यो बेलामा अलिकति काममा कार्यमा रोकावटहरू बाधाहरू आउने ग्रहहरू हो तपाईँको लागि चाहिँ, अरू त्यस्तो नराम्रो छैन। शनि सङ्कटाको दशाको शान्ति चाहिँ गर्नु है, राम्रो हुन्छ। अरू के छ समस्या जिज्ञासा भन्नुहोस् त?
3: समस्या अब समस्या त विदेश यात्रा कस्तो छ गुरु?
0: विदेश यात्रा ठिक छ तपाईँको, राम्रै छ। विदेशतिर जानलाई भनेर कोसिस गर्नु?
3: हजुर हजुर हजुर हजुर। सोचमा छु।
0: कति समय भयो कोसिस गर्नु भएको?
3: एप्लाई गरेको छैन, सोचमा छु, विदेशबाटै आएको थियो हुन चाहिँ, र अब फेरि एप्लाई अहिले लामो समय भयो।
0: हजुर, विदेशतिर तपाईँलाई राम्रै छ, नराम्रो छैन, एप्लाई गर्नु, भिसा लाग्छ, नातिनु।
3: हजुर। अनि हाम्रो दाम्पत्य जीवन कस्तो छ गुरु?
0: दाम्पत्य जीवनमा तपाईँको बहुविवाह योग परेको छ। पहिलो घरबार दाम्पत्य, पहिलो प्रेमीसँग सम्बन्धहरू बिग्रिने ग्रह छ, पहिलो प्रेमिकासँग सम्बन्धहरू बिग्रिने ग्रहहरू छ। अब दाम्पत्यको लागि चाहिँ दुवैजनाको कुण्डली चाहिन्छ, माङ्गलिकहरू हुनुहुन्छ के हुनुहुन्छ भन्ने कुरा तपाईँको बाटो मात्र हेरेर थाहा हुँदैन त्यो चाहिँ, तर तपाईँको बहुविवाहको योग चाहिँ परेको देखिन्छ यहाँबाट हेर्दा। म्याडम अलिकति, म्याडम अलिक जिद्दी जिद्दी स्वभावकी हुनुहुन्छ कि जस्तो लाग्यो मलाई तपाईँको कुण्डलीकोबाट हेर्दा, तपाईँको र उहाँको विचार अलि मिल्दैन कि जस्तो लाग्यो। उहाँको जन्ममिति र जन्म समय थाहा छ तपाईँलाई?
3: जन्ममिति त थाहा, समय थाहा छैन।
0: हजुर, समय पत्ता लगाएर पछि सम्पर्क गर्नुहोस् न है।
3: हजुर
0: हुन्छ।
3: अनि छोराछोरीहरूको बारेमा?
0: छोराछोरीसँग सम्बन्धहरू राम्रो हुन्छ, त्यस्तो नराम्रो छैन। अहिले चलेको शनि सङ्कटा छ, शनि सङ्कटामा चाहिँ अलिक बचेर अगाडि बढ्नुहोस्, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस्, ग्रहहरू राम्रै छ। आइतबारको दिन मैले भने नुन नखानु, सूर्यको पूजा गर्नुहोस् आइतबार आइतबार, यसले तपाईँलाई राम्रो गराउँछ, सपोर्ट गर्छ है।
3: हस् गुरु, हस्
0: हुन्छ, हस् फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला।
3: हस् धन्यवाद।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो बारेमा हेराउनको लागि फोन गर्नुभएको थियो। उहाँले प्युठान जिल्ला स्वर्गधारी नगरपालिकाबाट फोन गर्नुभएको थियो। उहाँले तपाईँले पनि आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी तपाईँले पनि लिन सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी गराउनुहोस्। साल महिना गते र समयको विषयमा, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: कास्की जिल्लाबाट।
0: कास्की जिल्लाबाट, हजुरको शुभ नाम भन्नुहोस् त।
4: निरुता कार्की।
0: निरुता कार्की, हजुर कास्की जिल्लाबाट निरुता कार्कीजी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: आफ्नै।
0: आफ्नै विषयमा?
4: हजुर।
0: जन्ममिति भन्नुहोस् त कति हो?
4: 2061 साल।
0: 61 साल,
4: असार 15 गते।
0: असारको 15, असारे 15मा हो। समय भन्नुहोस् त।
4: 11 बजे।
0: 11 बजे,
4: हजुर।
0: काशी जिल्ला कुन ठाउँबाट भन्नुभयो?
4: पोखरा।
0: पोखरा। अनि 11 बजे बिहान कि बेलुका नानी?
4: राति।
0: राति हो,
4: हजुर।
0: ल सुन्नुहोस् है, जन्म कास्की जिल्लै भएको हो नि तपाईँको?
4: हजुर।
0: ल 2061 साल असार शुक्ल पक्षको मङ्गलबार द्वादशी तिथिमा जन्म, वृश्चिक राशि पर्दो रहेछ। नाम चाहिँ निर्मला भन्ने नाम आउँदो रहेछ। अनि मध्यनारी देवगण परेको छ तपाईँको, घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी भन्ने तिथि घातक हुन्छ तपाईँलाई। शुक्रबार घातक हुन्छ, शुक्रबारको दिन लामो यात्राहरू नगर्नु। नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक हुन्छ। सरकारी जागिर सरकारी क्षेत्र राम्रो छ, विदेश यात्राहरूतिर अलिकति कठिन कठिन गराउँछ विदेशमा तपाईँको लागि। चाहिँ नागदोष परेको छ, नागदोषको शान्ति स्वस्थहरू गराउनु गर्नु राम्रो हुन्छ तपाईँको लागि। चाहिँ प्रेममा रहने प्रेम असफल हुने ग्रहहरू पनि परेको छ, प्रथम प्रेम असफल गराउँछ भन्छ। अनि मनमा खालि नकारात्मक ऊर्जा आउँदो रहेछ, नराम्रो नराम्रो कुरा नराम्रो नराम्रो विचार आउँदो रहेछ तपाईँलाई, हो कि होइन? कसैलाई विश्वास गर्नु हुँदो रहेछ तपाईँले, सबैप्रति शङ्का मात्रै लाग्ने रहेछ है, त्यस्तो देखिया छ। अहिले ग्रह तपाईँलाई चलेको छ सङ्कटा, अर्को बुध भन्ने ग्रह चलेको छ तपाईँको, सङ्कटा र बुधको शान्ति गर्नुपर्छ तपाईँले, राम्रो हुन्छ तपाईँको लागि। नागदोष परेको छ, नागदोषको रत्न कवच लगाएर विदेशतिर जाने हो भने अथवा सरकारी जागिर खाने हो भने कुनै पनि काम गर्नलाई तपाईँले चाहिँ रत्न कवच धारण गरेर गर्नुपर्छ। माघी विवाह गर्नुभयो भने असाध्यै राम्रो श्रीमान, असाध्यै माया गर्ने श्रीमान पाउनुहुन्छ, इमान्दार श्रीमान पाउनुहुन्छ। यदि प्रेम विवाह गर्नुभयो भने घरबार दाम्पत्य बिग्रिन्छ, तपाईँको चाहिँ यहाँबाट हेर्दा प्रेम विवाह हुने ग्रह चाहिँ परेको छ है।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: आदित्यम गणनाथम च देवीम रुद्रम च केशवम पञ्चदैवत विद्युक्तम सर्वकर्म सुपूजयेत्।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो। इट्स 8 एएम
1: रेडियो साइन 89.8 मेगाहर्ज।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने।
2: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
7: लौ न लौ लौ, चटाइ पर्ने आटो सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
12: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
12: बाबा, हाम्रै पश्चिम स्टोनको सादनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस्छ। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
12: सम्पर्क नम्बर 98450 82997,
11: 98550 10।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लौजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन
5: होइन है दिदी कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
5: ह्या दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
6: ए हो र त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845509486
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगा

मङ्सिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

वायु परिवर्तन र यसको असरबारे छलफल कार्यक्रम चलिरहेको छ। कंग्रेसको संस्थापन इतर समूहले भने बीपी स्मृति दिवसका अवसरमा काठमाण्डको प्रज्ञा भवनमा छुट्टै समारोह आयोजना गर्दैछ। नेपाली कंग्रेसका वरिष्ठ नेता एवं सांसद अर्जुन नरसिंह केसीले बीपीलाई केवल औपचारिक औपचारिक स्तुतिगानमा सीमित नराखी उहाँको सिद्धान्त र विचारलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उहाँले पार्टीभित्र बीपीको तस्वीरमा माला लगाउने तर आदर्श र चिन्तनको अनुसरण नगर्ने प्रवृत्ति बढ़ेकाले त्यसमा आमूल सुधार हुनुपर्नेमा जोड़ दिनुभएको छ। केसीका अनुसार बीपीले राणा शासनको जंजीर तोडेर नेपाली जनताको स्वाभिमान र प्रजातन्त्रका लागि स्थापित गरेको राजनैतिक दृष्टिकोण कै जगमा आजको लोकतन्त्र उभिएको छ। उहाँले 2033 सालको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै आन्तरिक गुटबन्दी र मतभेद पन्छाएर एक ढिक्का हुन सम्पूर्ण कंग्रेस कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ। केन्द्रमा प्रमुख दलहरूबीच समीकरण फेरबदलको कसरत शुरू भएसँगै प्रदेश सरकार गठन र पुनर्गठनलाई लिएर तीन दलबीच तानातान शुरू भएको छ। बजेट विवादपछि सुदूरपश्चिम लगायतका प्रदेशमा कंग्रेस एमाले गठबन्धन संकटमा परेपछि विभिन्न प्रदेशका मुख्यमन्त्री तथा सांसदहरू निर्णयको पर्खाईमा काठमाण्डु केन्द्रित छन्। केन्द्रमा एमाले कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाबीच नयाँ समीकरण निर्माणका लागि अनेकौं कोणबाट छलफल चलिरहेको छ। एमाले वाम गठबन्धन ताउने कसरत गरिरहेको भए पनि केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल सशंकित देखिनु भएको छ। कंग्रेस र नेकपा बीच नयाँ सहकार्य हुने सम्भावनाबारे समेत संवाद अगाडि बढ़ेको छ। शीर्ष नेताहरूबीच ठोस सहमति भई नसकेकाले नयाँ गठबन्धनको अन्तिम खाका आउन अझ केही समय लाग्ने नेताहरूले बताएका छन्। यसैबीच बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका छजना मन्त्रीहरूले आज मुख्यमन्त्री इन्द्र बहादुर बानिया समक्ष राजीनामा बुझाउँदै समर्थन फिर्ता लिने निर्णय गरेका छन्। काठमाण्डुबाट हेटौड़ा फर्किएका मन्त्रीहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानिया अल्पमतमा पर्नुहुनेछ। उहाँले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर न्यारी।

प्रश्न उठेको छ। छानबिन सकिएर प्रतिवेदन बुझाइसकिएका फाइलहरू समेत लामो समयदेखि न्याय परिषदमै थन्किँदा द्वन्द र पुरस्कारको व्यवस्था निष्प्रभावी बनेको छ। परिषदमा हाल करिब 200 उजुरी छानबिनका लागि रहे पनि बैठक बस्न नसक्दा र नेतृत्वले तदारूकता नदेखाउँदा निर्णय प्रक्रिया रोकिएको छ। न्याय परिषद ऐन अनुसार 3 महिनाभित्र प्रारम्भिक छानबिन सकिनुपर्ने कानूनी व्यवस्था छ, तर मोहम्मद आफ्ताब आलमलाई मार्ने ज्यान मार्ने कसुरमा सफाइने उच्च अदालतका न्यायाधीश द्वय खुशी प्रसाद थारू र अर्जुन महर्षनमाथिको प्रतिवेदन बुझाइएको 1 वर्ष बितिसक्दा पनि परिषदले कुनै ठोस निर्णय लिन सकेको छैन। यस्तै ढिलासुस्ती र पारदर्शिताको अभावका कारण न्याय परिषद स्वयं अदालतमा विपक्षी बन्नुपर्ने स्थिति सिर्जना भएको छ। उजुरीहरूको समयमा फर्सी उठ्न हुँदा निर्दोष न्यायाधीश अन्यायमा पर्ने र दोषीले उन्मुक्ति पाउने जोखिम बढ़ेकाले थन्किएका फाइलमाथि तत्काल निर्णय लिएर न्यायालयको शाख जोगाउनु प्रधान न्यायाधीशका लागि प्रमुख चुनौती बनेको छ। बर्डफ्लूरा H9 इन्फ्लुएन्जाका कारण देशका 11 जिल्लामा लाखौं कुखुरा अण्डा र दाना नष्ट हुँदा नेपालको पोल्ट्री क्षेत्रमा करिब 4 अर्ब रूपियाँ बराबरको क्षति पुगेको छ। संक्रमणका कारण दैनिक 45 लाख हुँदा उत्पादन हुने अण्डा घटेर 28 लाखमा सीमित भएपछि अण्डाको मूल्य प्रति क्रेट 50 रूपियाँले बढ़ाइएको छ। नयाँ दर अनुसार ठूलो अण्डा प्रति क्रेट 500, मध्यम 470 र सानो अण्डा 415 रूपियाँ पुगेको छ। यो मूल्य आजदेखि लागू भएको छ, तर एक क्रेट अण्डाको लागत 573.60 रूपियाँ पर्ने भएकाले मूल्य बढ़े पनि किसानले अझै लागत उठाउन नसकेको गुनासो गरेका छन्। जल तथा मौसम विज्ञान विभागले देशभर मनसूनी वायुको प्रभाव कायम रहेकाले आज पनि 4 वटा प्रदेशमा भारी वर्षाको पूर्वानुमान गरेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी दिएको हो। विभागले बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़न सक्ने भन्दै ती क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह गरेको छ। अत्यधिक वर्षाका कारण मेची राजमार्ग, अरानीको राजमार्ग, काली गण्डकी करिडोर र भेरी करिडोर लगायतका मुख्य सड़कहरू पहिरोले अवरूद्ध भएका छन्। र पहिरोको जोखिमलाई ध्यान दिँदै बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा अझै पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यात्रा गर्नु अघि सड़कको अवस्था बुझ्न नेपाल प्रहरीले अनुरोध गरेको छ। अब विदेशको खबर। भारत सरकारले देशमै पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले जापानी कम्पनी टाकेडाद्वारा विकसित क्यू डेंगी खोपलाई 4 देखि 60 वर्ष उमेर समूहका मानिसहरूमा प्रयोग गर्न स्वीकृति दिएको हो। 2 मात्रा लगाउनुपर्ने यो खोपले डेंगीका 4 सेरोटाइप विरूद्ध सुरक्षा प्रदान गर्ने जनाइएको छ। युरोपेली संघ र बेलायत सहित 42 देशमा स्वीकृति पाइसकेको यो खोप भारतमा बायोलोजिकल ई कम्पनीसँगको सहकार्यमा उत्पादन गरिनेछ। अब खेल खबर। करिब 1 वर्षको पर्खाईपछि नेपाली पुरूष भलिबल टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मैदान उत्रदैछ। पाकिस्तानको इस्लामाबादमा आजदेखि शुरू हुने सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभा च्याम्पियनशीपको उद्घाटन खेलमा नेपाली खजाखिस्तानको सामना गर्न लागेको हो। खेल बिहान 10:30 बजे शुरू हुनेछ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा यसपटक अधिकांश नयाँ अनुहार समेटिएका छन्। पाकिस्तान, कजाखस्तान, उज्बेकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल सहभागी यो प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा खेलाइनेछ। अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व वरियताको मान्यता प्राप्त यस प्रतियोगितामा नेपालले दोस्रो खेल भोलि बिहिबार श्रीलंकासँग खेल्ने तालिका रहेको छ। र इंग्लिश प्रिमियर लीग क्लब चेल्सीले इंग्ल्याण्डका फरवार्ड मोर्गन रोजर्सलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गरेको छ। एस्टन भिल्लाबाट 24 वर्षीय रोजर्सलाई चेल्सीले 15 करोड़ 65 लाख डलरमा टोलीमा भित्राएको हो। प्रिमियर लीगमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका रोजर्सले चेल्सीसँग सन् 2033 सम्मका लागि सम्झौता गरेका छन्। नयाँ प्रशिक्षक ज्याभी एलोन्सो क्लबमा भित्रिए यता मार्को पलिस्ट्रस र जिया भानी क्वेन्डापछि चेल्सीले भित्राएका रोजर्स तेस्रो खेलाड़ी हुन्। हस्त नेपाली खबर अहिलेलाई यति नै। बिहान 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: नेपाली बहसका साथमा प्रत्येक तयारी चल्छौ दिशो फाइबर नेट
1: चटाइ पर्न आएको सबैजना यता आउँदै यता त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा आफ्नो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्यालझुक्खा लगाएर बस्नुपर्छ।
3: अनि चट्याङ गर्दा जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ गर्दा

खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउ चाउ दिसो फाइभ नेट

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खिम्ब उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई आज तपाईँ हाम्रो डिजिटल प्लेटफर्म नेपाली नेटवर्कको फेसबुक पेज र नेपाली नेटवर्कको युट्यूब च्यानलबाट पनि एकैसाथ सुनिराख्नु भएको छ र विशेष गरी नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौं। यतिखेर हामी आज कुरा गर्न चाहन्छौं नेपालीसँग आधुनिक समयका चाहना प्राप्त गर्न आफ्नो संगठन नहुनु दुःखद कुरा छ। त्यहाँ केही सीमित उद्देश्य भएका कतिपय स्थानीय संगठनहरू पक्कै पनि छन्, तर आजको समयको माग नेपाललाई समेत समेटेर एउटा अखिल भारतीय संगठन बन्नुहोस् भन्ने छ। 2003 सालमा बीपी कोइरालाले पार्टी गठनका लागि आह्वान सहित जारी गरेको अपीलको एउटा यो अंश हो। उनै बीपी कोइराला सहितका नेताहरूले 8 दशक अघि नेपाली कंग्रेस स्थापना समेत गरेका थिए। आज बुधबार कंग्रेसका नेता तथा कार्यकर्ताहरू बीपी कोइरालाको 44 स्मृति दिवस मनाउँदैछन् र उनकै तस्वीरमा माल्यार्पण गरेर बीपीको स्तुति गानमा लागेका कंग्रेसका नेताहरू देश, जनता र पार्टीलाई होइन आफूलाई राखेर अघि बढ़दा कंग्रेस भने संकटमा परेको विषय र चर्चा हुँदै हुँदा हुन लागेको छ र बीपीको मेलमिलाप नीति, मेलमिलापको सिद्धान्त र बीपीले नेपाली कंग्रेसलाई यो स्थानसम्म पुर्याउनका निम्ति गरेका धेरै प्रयासहरू, मेहनतहरू आज नेपाली कंग्रेसले कसरी सम्झिँदैछ, कसरी लिँदैछ, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% समता कर नलिने घोषणा गरेको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर अहिले नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो। त्यसैले अर्थमन्त्री स्वर्ण वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुक स्ट्याटसबाट जानकारी प्राप्त भएको छ। र यसमा अब उद्योगीहरूले पनि माग राखेका छन्, विद्युतको महसुलमा के हुन्छ, विद्युतको करमा के हुन्छ, त्यसमा चाहिँ त्यो करलाई कसरी, विद्युतको करलाई चाहिँ कम गर्न सकिन्छ भन्ने खालका मागहरू पनि यतिखेर आएका छन्। आधुनिक श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्छौं र नेपाली बहसमा विशेष गरी आज हामी चर्चा गर्दैछौ अब देश बन्नुपर्छ र मुलुक बन्नुपर्छ। मुलुक बनेन भने देशमा फेरि समस्या निम्तने स्थिति आयो भने त्यो कुनै पनि हालतमा चाहिँ नेपालीहरूले सही हुने छैन। अहिले तपाईँहरूले भारतमा देखिरहनु भएको छ, कक्रोच पार्टीको चाहिँ आन्दोलन भारतमा पनि शुरू भइसकेको छ। त्यसैले अब जनता नयाँ चाहन्छन्, यतिखेर नागरिकहरू नयाँ चाहन्छन्। त्यही नयाँका लागि चाहिँ अब यो सरकार 5 वर्षको मेन्डेट लिएर जसरी आएको छ यसले काम गर्नुपर्दछ र यतिखेर आजको नेपाली बहसमा हामी विशेष गरी यिनै विषयमा कुराकानी र चर्चा परिचर्चा गर्नेछौं। यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका वरिष्ठ नेता सांसद अर्जुन नरसिंह केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद।
0: नेपाली कंग्रेसले आज बीपीको 44 स्मृति दिवस मनाउँदैछ, कस्तो तयारी छ? तपाईँहरू चाहिँ एउटै ठाउँमा जम्मा भएर बीपीलाई सम्झिँदै हुनुहुन्छ, बीपीको स्तुतिगान गाउँदै हुनुहुन्छ, के छ अवस्था आज बीपीलाई कसरी सम्झिनुहुन्छ?
1: हेर्नुहोस् सर, बीपीको स्तुति ज्ञान भन्दा पनि बीपीले जुन चिन्तन नेपालको राजनीतिमा, वास्तवमा एउटा राजनीतिक चिन्तक, राजनीतिक नेता र वरिष्ठ साहित्यकार हुनुहुन्थ्यो, उहाँका बहुपक्षीय व्यक्तित्व होलाई चाहिँ नि स्तुति गर्ने भन्दा पनि त्यसलाई प्रभावकारी रूपबाट राष्ट्रिय राजनीतिक परिवेशलाई नेपाली कंग्रेसभित्र कसरी प्रयोग गर्न सकिन्छ, कसरी तदनुरूप हाम्रा गतिविधिहरू अगाडि बढ्न सकिन्छ, त्यत्र चिन्तित भएर चिन्तन गर्नुपर्ने आवश्यकता छ। र उहाँले जुन ढंगको नेपालको राजनीतिमा 104 वर्षको राणा शासनको दास्तालाई, जंजीरलाई तोडेर हिमालका खोजमा बस्ने, पहाड़का कन्द्रामा बस्ने, शहर र मधेसमा बस्ने सम्पूर्ण नेपालीहरू जुनसुकै जात, धर्म र संस्कृतिको भए पनि उनीहरू नेपाली हुन, उनीहरूको स्वाभिमान र सम्मान जोगाउने समानता, स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको जो संघर्ष गर्नुभयो, समानतावादी राजनीतिक लोकतान्त्रिक दृष्टिकोण

0: त्यो नै 104 वर्षको राणा शासनको दास्ताको जंजीरलाई तोडेर आज हामी जुन समयमा समय र गतिमा जहाँ आइपुगेका छौं त्यो बिपी कोइरालाको नै योगदानको रूपमा हामीले लिन सक्नुपर्छ। उहाँले जुन खालको चिन्तन नेपालको राजनीतिमा प्रजातन्त्र मात्र होइन प्रजातन्त्र सँगसँगै सामाजिक न्याय र सामाजिक सुरक्षाको सुनिश्चिततालाई केन्द्रबिन्दु बनाएर समाजवाद यी दुईटा एकअर्काका पूरक हुन् एकअर्कालाई अलग गरेर हेर्न सकिन्न भन्ने दृष्टिकोण स्थापित गरेर नेपाली कङ्ग्रेसलाई स्थापित गरेर जानुभयो। त्यसलाई स्मरण गर्ने र त्यसलाई अरू बढ्दा प्रभावकारी रूपले हामी कसरी अगाडि बढाउन सक्छौ भन्नेतिर सम्पूर्ण कांग्रेसले सोच्नुपर्ने स्थिति हो। सबभन्दा ठूलो कुरा उहाँले 2033 सालमा राष्ट्रिय मेल मिलापको जो नीतिलाई अङ्गीकार गर्नुभएको छ त्यसले त्यो राष्ट्रिय मेलमिलापको स्थिति अहिले पनि पार्टीभित्र पार्टी बाहिर सबैतिर राष्ट्रिय मिलाप मेलमिलाप चाहिँ नि अहिलेको राष्ट्रिय आवश्यकता भएको छ। एकातर्फ त पार्टीभित्रै हामी जो विभाजित मानसिकतामा छौँ त्यसलाई कसरी समग्र रूपबाट एकीकृत गराएर चाहिँ सम्पूर्ण मेलमिलापको गतिले अगाडि बढाउन सकिन्छ भन्नेतिर हामी सोच्नुपर्ने चिज छ भने अर्कोतिर यो जुन खालको विश्वद्वन्द्वको अखाडाको रूपमा नेपाल रहेको छ त्यो अवस्थामा नेपालका सम्पूर्ण राष्ट्रिय शक्तिहरूको बीचमा पनि समग्र एकता सहमति सहअस्तित्व र सहसम्मान साथ एउटा राष्ट्रिय मेलमिलाप र एकताको स्थिति निर्माण गर्न पनि बिपीको सवाल श्रीमती दिवसको दिन हामी सबै सशक्त र जीवन्त भएर लाग्नुपर्ने आवश्यकता
1: अनि एउटा कुरा बिपीको 44 स्मृति दिवस मनाइरहँदाखेरि उहाँका आदर्श भाषणहरू होइन औपचारिक कार्यक्रममा मात्र सीमित भएका छन् कि आज पार्टीले तिनलाई कार्यान्वयन गर्ने ठोस योजना पनि योजनामा पुग्न सक्यो कि सकेन। उहाँले त पार्टीभित्रको आन्तरिक लोकतन्त्र नैतिक राजनीति जनउत्तरदायी नेतृत्वमा पनि जोड़ दिनुहुन्थ्यो लोकतान्त्रिक समाजवादको सिद्धान्तलाई अंगीकार गर्नुभएको थियो। आजको दिनमा कंग्रेस यो बाटोमा यो लाइनमा यो अवस्थामा छ।
0: हेर्नुहोस् कांग्रेसभित्र धेरै उतार चढ़ावहरू देखियो। कांग्रेसभित्र चाहिँ के भयो भने बिबीको चित्रलाई माला लगाउने तर चरित्र त चिन्तन गर्ने अनुसरण नगर्ने जुन खालको स्थितिहरू देखियो त्यसमा आमूल सुधारको आवश्यकता छ। नेपाली कंग्रेस लोकतन्त्रको सम्वाक शक्तिको नाताले यसले सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई समेट्नुपर्ने एकाधार आवश्यकता छ भने अर्कोतिर आफैभित्र लोकतान्त्रिक पद्धति प्रक्रिया र परिवेश निर्माण गर्नुपर्ने आवश्यकता छ। अहिले जुन खालको कांग्रेसलाई बदल्ने चेष्टा साथ युवा नेतृत्व र साथीहरू आउनु भएको छ उहाँले अझ धेरै गर्न बाँकी छ। खालि कुराले मात्रै हुँदैन कामै गर्नुपर्ने र त्यो खालको चरित्र संस्कार र संस्कृति परिवर्तन गर्नुपर्ने जुन आवश्यकता छ त्यो रात्र सबै केन्द्रित हुनु अहिलेको जरुरी हो। किनभनेदेखि अब यो लोकतन्त्रलाई पद्धतिको मात्रै नाममा लिनु हुँदैन। लोकतन्त्र भनेको पद्धति सँगसँगै प्रक्रिया जोडिएको हुन्छ संस्कार र संस्कृति जोडिएको हुन्छ। त्यस कारणले सरकारको परिवर्तन अथवा यो सत्ता पार्टीभित्रको नेतृत्व परिवर्तन भन्दा पनि संस्कारको परिवर्तन संस्कृतिको परिवर्तन आजको आवश्यकता हो सबैतिर।
1: नयाँ
0: गति र नयाँ दृष्टिकोण लिएर अगाडि बढ्ने जमरको भएको छ त्यसलाई सशक्त ढंगले अगाडि लिएर गएर हाम्रा पुराना विकृतिहरू पुराना हामीसँग भएका गल्तीहरूलाई सुधार्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ र वास्तवमा त्यही नै बिपीप्रतिको सत्ता श्रद्धाञ्जली पनि हुन्छ।
1: राष्ट्रिय एकता सुशासन र लोकतान्त्रिक संस्कृतिमा बिपीले जसरी जोड़ दिनुभएको थियो तर वर्तमान राजनैतिक अभ्यासले त उहाँको आदर्शलाई कुल्चिएको लाग्दैन यहाँलाई?
0: होइन वर्तमान राजनीतिक आदर्शको कुरा तपाईँ गर्नुहुन्छ। वर्तमानमा अब एउटा त के छ भने जुन चिन्तन त्यो समय गरियो अहिलेको राष्ट्रिय परिवेश र राष्ट्रिय परिस्थितिमा आवश्यकता अनुसार त्यसमा केही परिवर्तित अब चिन्तन हो नि, थाप गर्नुपर्ने आवश्यकता पर्ला। तर मूल त के भनेको हो, सुशासन भनेकै विधिको शासन हो, सुशासन भनेकै भ्रष्टाचार मुक्त समाजको निर्माण हो, सुशासन भनेकै पारदर्शिता हो। र यो पक्ष चाहिँ नै राज्य सञ्चालकहरू र पार्टी सञ्चालकहरूभित्र पनि, किनभने पार्टी सबैभन्दा बढ्दा सुशासनको पाठशाला, पहिलो पाठशाला हो। त्यहाँभित्र सुशासनको चिन्तन, चरित्र र संस्कृति निर्माण भएपछि त्यही नेतृत्व चाहिँ राष्ट्रिय नेतृत्व गर्ने भावनाले पार्टीभित्र पनि त्यसलाई चाहिँ सशक्तता, जीवन्तता र नयाँ गति दिनुपर्ने आवश्यकता छ, जुन हाम्रो भएन। हाम्रो पार्टीभित्र विगत 8-10 वर्ष के भन्छ लोकतन्त्रलाई चाहिँ दलतन्त्रमा परिणत गर्यौं, दलतन्त्रलाई नेतातन्त्रमा परिणत गर्यौं, नेतातन्त्रमा चाहिँ नि नेताको वरपर भने केही हिरोहरू र काटुकारहरू अथवा चाहिँ नि बिचौलियाहरूको प्रभावमा पर्दाखेरि लोकतन्त्रमाथि नै आघात भयो। यत्रो ठूलो जेएनजी आन्दोलनको प्रमुख कारक तत्व पनि त्यही हो। अब त्यस्तो रक्तपातपूर्ण विध्वंसक इतिहास नदोहोरियोस्, शान्तिपूर्ण ढंगले लोकतान्त्रिक गतिलाई अगाडि बढाउँदै राष्ट्रका जो चाहनाहरू छन्, नेपाली जनताको यो लोकतन्त्रप्रतिको अगाध विश्वास र विकास निर्माण पछिको आशा र छ, ती आकांक्षाहरूलाई पूरा गर्नुपर्छ कि हामीले आफ्नो ठाउँबाट सरकार बाहिर बसेर जनताको स्तरमा, स्थानीय स्तरमा बिपीको जहिले पनि चिन्तन के हुन्थ्यो भनेदेखि, जबसम्म स्थानीय स्तरलाई सशक्तिकरण गर्न सकिन्न, तिनीहरूको क्षमता अभिवृद्धि गर्न सकिन्न, त्यति बेलासम्म राष्ट्रिय विकासको गति अगाडि बढ्न सकिन्न, सक्दैन। त्यस कारण स्थानीय स्तरलाई नै अगाडि बढाउने र स्थानीय नेतृत्व विकास गर्ने र स्थानीय राष्ट्रिय स्रोत र साधनहरू चाहिँ नि मूलत स्थानीय विकासमा केन्द्रित हुनुपर्छ भन्ने जुन खालको सोच छ, वास्तवमा उहाँको समाजवादी चिन्तनको आधार थलो त्यही हो। त्यतातर्फ हामी सबै सोचौं, केन्द्रित हुनुपर्छ।
1: अब एउटा कुरा, अहिलेको अवस्थामा हामीले बीपीलाई सम्झिँदै गर्दाखेरि नेपाली कंग्रेस आफै पनि त विभाजनको डिलमा छ नि त, होइन? अन्तिम कसरतमा छ, होइन? विभाजन हुँदैछ कंग्रेस,
0: होइन? त्यही मैले शुरूमा पनि भने, पार्टीभित्रै देखिने विभाजन विमतिहरूलाई सहमतिपूर्ण निष्कर्ष निकाल्नको निम्ति आज राष्ट्रिय मेलमिलापका प्रणेता बीपी कोइरालाको सम्झनामा हामी सबैले त्यतातिर गम्भीर भएर मन वचन कर्मले सहमति, सहकार्य र स्वअस्तित्व निर्माण गरौं। पार्टी अहिले यत्रो ठूलो राष्ट्रिय रूपबाट देखिएका चुनौतीहरू सामना गर्न एउटा मात्रै सक्षम लोकतान्त्रिक पार्टी नेपाली कंग्रेस, जसको लामो इतिहास, नेपालमा 7 संविधान निर्माण हो, 5 संविधानको नेतृत्व गर्यो, हरेक परिवर्तनको नेतृत्व गर्यो, नेपालको आधुनिकरण, नेपालको चाहिँ विकास र नेपालको चौतर्फी निर्माणमा नेपाली कंग्रेसले जुन नेतृत्व गरेको छ, अहिले नेपाली कंग्रेसभित्रको अनेकता र विभाजनले ठूलो नोक्सान पर्छ। हामी एउटा एकताको बिन्दुमा पुग्नुपर्छ, त्यो प्रेरणा चाहिँ नि आज 44 मृत्यु दिवसमा हामी लियौं बीपी कोइरालाको सम्झेर।
1: कंग्रेस अब मिल्न सक्ने केही त्यस्तो अवस्था छ वा चाहिँ यसको ग्राफ चाहिँ बढिसकेको छ?
0: हेर्नुहोस्, अब नेपाली कंग्रेसभित्र यस्ता विवादहरू, संघर्षहरू चाहिँ आन्तरिक द्वन्द्वहरू छ नि, जोसँग मिल्दै नि भन्ने परिस्थितिमा नि कुनै न कुनै बिन्दुमा गएर हामी मिलेकै छौँ। अहिले पनि त्यत्रो केन्द्रित भएर लाग्नुपर्छ, सभापतिजी पनि त्यसमा चाहिँ गम्भीर देखिनुहुन्छ, हामी सबै गम्भीर छौँ, एउटा एकताको बाटो नै निकाल्नुपर्छ भन्ने मेरो चाहिँ धारणा हो।
1: तर अहिले तपाईँले ठ्याक्कै भन्दाखेरि के देख्नुहुन्छ, त्यो बाटोमा अझै पनि केही बाटाहरू छन् एक ढिक्का हुन सक्ने, वा चाहिँ उहाँहरूले त सम्पर्क कार्यालय खोलेर फरक गतिविधिहरूदेखि लिएर अन्तिम एउटा तयारी
0: खोल्ने अलग भेला हुने, त्यो त निरन्तर भइरहेको नि। शेरबाजी नै सभापति हुँदा हामीले पनि अलग भेला गरेर आन्तरिक रूपबाट अब कसरी जाने भन्ने सामूहिक चिन्तन नगरेको होइन, त्यसैलाई नै ठुलो भनेर त मल्लिन्न। तर एउटा सहमतिको बिन्दु चाहिँ खोज्नुको निम्ति सबै पक्ष गम्भीर हुनुपर्छ, किनभने हामीसँग सहमतिको विकल्प अर्को छैन।
1: अब आज नेपाल यो सरकारको गतिविधिहरू सरकारले हिजो मात्रै ट्याक्स फिर्ता लियो 3%, जुन चाहिँ शिक्षा र स्वास्थ्यको फिर्ता लिने अहिले तत्कालै कार्यान्वयन गर्दा जनतामा निराशा छाएको भन्ने स्थितिमा चाहिँ सरकार पुग्यो। उसका गतिविधिहरू ऊ चाहिँ डेस्टिनेसनमा पुगेर ब्रेक लाउने लाइनमा छु भन्छ आफूलाई, तर आज भइरहेका गतिविधिहरूले चाहिँ कतातिर जाँदैछ देश? किनभने दुईटै नजिकको सरकारले चाहिँ कस्ता गतिविधिहरू गरिरहेको छ, प्रतिपक्षको दलले तपाईँहरूले चाहिँ कसरी हेर्नु भएको छ, वाच कसरी गरिरहनु भएको छ?
0: अब हेर्नुहोस्, हामी एउटा ठूलो जनमत बहुमतबाट आएको सरकारले अहिलेसम्म देखिएको निरन्तर अस्थिरतालाई तोड्दै यसले स्थायित्व फिर्ता दियोस्, विकास र समृद्धिका जो अनन्त आकांक्षाहरू जनतामा देखिएका छन् त्यसलाई चाहिँ सम्बोधन गरोस् भन्ने सकारात्मक दृष्टिकोणले नै हेर्छौ हामी। तर के छ भने हाम्रो निरन्तर रूपको आग्रह के भने, हिजो मात्रै पनि प्रधानमन्त्रीले जुन यो 3% कर भारबाट मुक्त गराउने घोषणा गर्नुभयो त्यो अत्यन्त स्वागत हो, तर राम्रो कुरा हो। तर प्रजातन्त्र भनेकै पद्धति र प्रक्रियाको संयोजन हो, प्रजातन्त्रमा परिणामलाई मात्र केन्द्रबिन्दु गरेर प्रक्रियालाई चाहिँ लत्याउनु पाइँदैन। प्रक्रिया र पद्धतिबाटै परिणाम चाहिँ निकाल्नुपर्छ र त्यो असल परिणामको निम्ति असल कानुनी विधिसँग प्रक्रिया पनि अप्नाउनुपर्छ भन्ने लोकतन्त्रको विश्वास हो। अब संसदले पारित गर्यो बजेट, कानून भइसक्यो, त्यो प्रधानमन्त्रीको स्थायित्वले हट्छ? त्यसलाई चाहिँ हेर्नुहोस् त, प्रधानमन्त्रीजीले यो प्रस्तावलाई संसदको मा नै प्रस्तावित गरेर चाहिँ परिवर्तन गर्नुभएको कस्तो राम्रो हुन्थ्यो। त्यस कारणले अपरिपक्व कामहरू धेरै भइरहेको छ, तर यो जनप्रियताको नाममा प्रक्रिया पद्धति र कानूनलाई तोड्ने कुराले अधिनायकवादी प्रवृत्ति निम्त्याउँछ, जुन कुरा हाम्रो निम्ति स्वीकार्य हुँदैन। अब जहाँसम्म यसको लक्ष्य कर हटाउने कुरा चाहिँ स्वागत योग्य हो, तर जुन प्रक्रिया र पद्धति अपनाइएको छ त्यो चाहिँ नि अप्रजातान्त्रिक, अलोकतान्त्रिक र संसदमाथि अपराध हो।
1: तर अब सरकार सही बाटोमा छ, सही ट्र्याकमा छ, तपाईँहरूले त्यही अनुसार चाहिँ वाच गरिरहनु भएको छ। अहिले सरकारले 5 वर्षमा जुन म्यान्डेट लिएर आएको छ त्यो म्यान्डेट अनुसार चाहिँ अगाडि बढ़िरहेको छ, मधुमास पूरा हुँदै गर्दा?
0: होइन, हामी म्यान्डेट अनुसार, जनताको म्यान्डेट अनुसार अगाडि बढ़ोस् है भन्ने चाहन्छौ। हाम्रो त्यसमा कुनै विमति छैन, हामी अस्थिरता विभाजन र पहिला जस्तो हरेक छ महिनामा 9 महिनामा सरकार परिवर्तनबाट वाक्क दिक्क भएर नेपाली जनताले एउटा पार्टीलाई जो अत्यधिक बहुमत दिएका छन् त्यसलाई चाहिँ नि लोकतान्त्रिक पद्धति प्रक्रिया अनुरूप चाहिँ नि नेपाली जनताकै इच्छा आकांक्षालाई सम्बोधन गर्दै सरकार अगाडि बढ़ोस् भन्ने नै हाम्रो चाहना हो।
1: तर अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने, यतिखेर जनताको जुन आकांक्षा छ, जनता अझै पनि कता कता उकुसमुकुस जस्तो यो 100 दिन 100 दिन 120 दिन जसम्म पुग्दै गर्दाखेरि चाहिँ जनताको सड़कमा देखिएको त्यो निराशा होइन, फेरि पनि त्यो किसिमका आन्दोलनहरू, त्यो किसिम सिंहदरबार अगाडि देखिने ती दृश्यहरू, यो यावत कुराहरूले चाहिँ के प्रतिविम्बित गर्छ? यो जुनसुकै सरकार आए पनि, जुनसुकै सत्ता आए पनि किन नेपालीहरूले चाँडो फास्ट ट्र्याकमा परिवर्तन खोजेका हुन् कि, वा चेन्जेस खोजेका हुन् कि, वा चाहिँ सत्तामा जो गइसकेपछि त्यो चाहिँ जनताका आकांक्षाहरूलाई चाहिँ सम्बोधन गर्न चुकिरहेको स्थिति हो कि, यो जुनसुकै दल आए पनि, जति बहुमत आए पनि यो ट्र्याक चाहिँ किन सही बाटोमा जान सक्दैन?
0: होइन, एउटा कुरा त के छ भने, म यो सरकारकै नियतमाथि चाहिँ शंका गर्दिनँ, असलै काम होस् भन्ने चाहना होला, तर यसको चारका प्रक्रियाहरू गलत भएका छन्। जस्तो सुकुम्बासी समस्या समाधानको प्रक्रियामा देशको सार्वजनिक जग्गा अथवा चाहिँ वन सिमाना राज्यका जग्गा जमिन अतिक्रमण बसेकाहरूमाथि कार्यवाही गर्ने आठ सरकारले गर्नै पर्थ्यो, यो बालिन सरकारले गर्यो, मैले त्यसलाई सकारात्मक दृष्टिकोणले लिएँ, त्यसमा समर्थन, त्यसमा चाहिँ मैले यो साहसी काम हो भने। तर अर्कोतिर चाहिँ के भने, दुस्साहस चाहिँ के भने, त्योभन्दा अगाडि प्रक्रियागत रूपले यो त्यहाँ बसेका सुकुम्बासीहरू वास्तवमा रियल सुकुम्बासी वास्तविक सुकुम्बासी कति हो, त्यसलाई के किसिम किसिमले वैकल्पिक व्यवस्था गर्न चाहिन्छ भन्दा तयारी पछि चाहिँ त्यो भएर उनीहरूले अहिले बिचल्ली र रुवावासी गर्नुपर्ने, 4-5 जनाले आत्महत्या गरिसक्नुपर्ने स्थितिलाई नियन्त्रण गरेर अलिक सौम्यतापूर्वक धैर्यतापूर्वक गरे भए के हुन्छ? भ्रष्टाचारको विरूद्ध चाहिँ कारवाही शुरू गर्यो सरकारको, त्यो कारवाही मेरो तेरो यो पार्टी ऊ पार्टी अनियमितताको विरुद्ध कारवाही शुरू गर्दाखेरि म त्यसलाई चाहिँ सकारात्मक रूप लिन्छु, तर त्यसलाई पनि त सुन्ने भन्दा पहिला सुन्नु पर्यो, त्यसका विभिन्न पक्षहरूको मा देखिएका प्रमाणहरू जुटाउनेतिर लाग्नु पर्यो, कानूनी प्रक्रियालाई न न एकात्र पञ्चाएर जङ्गली हात्ती जस्तो आक्रमण गर्न गएर कानूनी रित त पुग्दैन। त्यस कारण धेरै कुरा चाहिँ के देख्थ्यो भने नियतै खराब गरेको भन्दा अहिले चाहिँ म भनिहाल्दिनँ, तर प्रक्रिया र पद्धतिलाई लत्याउँदै चाहिँ जुन खालको प्रवृत्ति चाहिँ हामीसँग यत्रो गाउँमा छ, हामी यसको प्रतिनिधि पात्र र सरकार होइन शासक गाउँ भन्ने खालको मनोवृत्तिले यी नकारात्मक स्थितिहरू जन्माएको छ। र औद्योगिक क्षेत्र त्यस्तै निराश छ, यी सबैलाई चाहिँ नयाँ जीवन भर्नको निम्ति
1: सरकारले काम गरोस्, हामी नेपाली कंग्रेसका नेता सांसद अर्जुन नरसिंह किस्ती, आदरणीय श्रोता, आज बीपीको 44 स्मृति दिवसको अवसरमा उहाँसँग कुराकानी गर्यौं। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ हरो विषयमा सारो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईएमई ब्याङ्क सबैका लागि ब्याङ्क
4: इस होम इन्टरनेट
5: यतिखेर हाम्रो 22 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ। खत्रीजी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्कार, धेरै धेरै धन्यवाद।
5: सरकारले ढिलै भए पनि प्रधानमन्त्रीको बुद्धिको बिर्को चाहिँ फ्रे छ, स्वास्थ्य र शिक्षामा लगाएको कर चाहिँ फिर्ता लिनुभयो होइन?
6: होइन, त्यसलाई त्यसरी पनि भन्नु भएन। एउटा चिज के हुन्छ भने सरकारले ल्याएको कर प्रणाली नराम्रो नियतले ल्याइएको थिएन, तर कहिलेकाहीँ के हुन्छ भने जनताले त्यसलाई यो तत्कालका लागि राम्रो छैन भनेर भनिसकिसकेपछि जसरी पनि जनताकै लागि विन विन हुने गरी काम गर्न खोजिएको थियो, तर यो पनि एक प्रकारको लागि जनताकै विन हो, किनभने जनताले अस्वीकार गरेपछि तत्काल यो चिज नगर्ने भनेर अहिले यो नहोस् भन्ने अपेक्षा राखेपछि सरकार पछाडि हटेको हो। किन पनि हो भनेदेखि अब यो हटेको थिएन भने सरकार तानासा भयो, केही गरेन, जनताको कुरा सुनेन भन्ने हुन्थ्यो, तर सरकारले जनताको कुरा सोसियल मिडिया मार्फत उठेका विषयहरूलाई सम्बोधन गर्यो यसपटक।
5: अब जनताले यसमा निकै आलोचना गरे, अब सबमा पनि कर, जता पनि कर, होइन, हिँड्दा पनि कर, करै करले सरकारले चाहिँ हामीलाई चेप्ने भयो भनेर आलोचना भइसके पछाडि सरकार ब्याक हट्यो। यो राम्रो पक्ष थियो, तर बेसिजनको बाजा जस्तो आएको थियो नि त यो कर चाहिँ, होइन? यो कुरा त तपाईँले पनि स्वीकार्नु भयो नि, हामीले कुरा पनि गर्यो होइन?
6: एकदम, किनभने होइन, तत्कालको लागि के हुन्छ भने जनताका लागि सबै कुरा अप्ठ्यारै अप्ठ्यारा छन्, यति बेला महँगी छ सबै कुराहरू, विगतका धेरै लामो समय राजनीतिक अस्थिरताले गर्दा, धेरै कमी कमजोरीका कारणले गर्दाखेर जनताले आफ्नै आप पाएको अवस्थामा एकाएक स्वास्थ्य शिक्षा जस्ता विषयमा पनि फेरि यसरी के अरे ट्याक्स तिर्नुपर्ने हुँदाखेरि केही पैसाका लागि यो चिज चाहिँ भार बनेको थियो, त्यसका लागि सरकारले यसपटक सम्बोधन गर्ने प्रयास गरेको छ, सम्बोधन गर्यो। हामीबाट केही तत्कालका लागि गल्ती भयो, तत्काल हामीले यो चिज लागू गर्नु हुँदैन भन्ने कुरा महसुस गर्यो, यो राम्रो कुरा हो।
5: अहिले सरकारमा प्रधानमन्त्री र अर्थमन्त्री पद दुईटा भनेको चाहिँ यो सरकारको मेरुदण्ड हो, होइन? यी दुई एक आपसमा चाहिँ परिपूरक हुनुपर्छ। हुन त सबै मन्त्रालयहरूमा त्यही किसिमको चाहिँ भनौँ न, त्यो एक किसिमको चाहिँ परिपूरकै हुन् सबै मन्त्रालय, कसैको पनि कमी तल र माथि चाहिँ हुँदैन, तर अर्थ मन्त्रालय झन् प्रधानमन्त्री निकट हुनुपर्नेमा अर्थमन्त्री र प्रधानमन्त्री बीचको मतभेदको कारक के हो, उहाँहरूको किन चाहिँ बोलचाल छैन त्यति राम्रो?
6: होइन, यो सबै बजारमा जे जति आएका छन् यी कुरा चाहिँ हल्ला मात्रै हुन्, किनभने हिजो यो निर्णय लिनुभन्दा अगाडि प्रधानमन्त्री र अर्थमन्त्री बीच एक घण्टासम्म छलफल भएको छ, यो छलफल भएर आएको विषय हो। तर अब अर्थमन्त्री नल्याएर प्रधानमन्त्री किन ल्याइयो भन्ने कुरा जसरी बजारमा आएको छ, यो केही पनि होइन, किनभने अब बस्ने मन्त्री परिषद बैठकमा यो समता शुल्क हटाउने प्रस्ताव लैजाने र राजपत्रमा प्रकाशित गर्ने कार्य सरकारले गरेको छ, त्यो सबै काम अर्थ मन्त्रालयबाटै हुन्छ र अर्थमन्त्रीसँगै छलफल भएर यो विषय बनेको हो भन्ने कुरामा दुई मतै छैन। अब प्रधानमन्त्रीको घोषणाले समता शुल्क यति बेला निष्क्रिय भएको छ, अझ भनौँ स्थगन भएको छ, यसलाई कार्यान्वयन गर्न मन्त्री परिषदको बैठकमा निर्णय गर्नुपर्छ, र आजै सम्भवतः मलाई जहाँसम्म लाग्छ आज नै हुनुपर्छ, मन्त्री परिषदको बैठक बस्छ र सोही बैठकबाट यो समता शुल्क फिर्ता लिन्छ र औपचारिक निर्णय लिन्छ, त्यसपछि सरकारले उक्त निर्णयबारे संसदलाई जानकारी पनि गराउँछ र यो एउटा प्रक्रियामा जान्छ। त्यस कारण यी सबै जे जे कुराहरू आइरहेको छन् है, अर्थमन्त्री र प्रधानमन्त्री बीच त्यस्तो कहाँ त्यो सम्भव हुन्छ यो, किनभने प्रधानमन्त्री भएको देशमा प्रधानमन्त्री मन्त्री परिषदमा लाने कुराहरू सबै कुरा अर्थमन्त्रीबाटै हुन्छ, र फेरि पनि यहाँलाई जानकारी गराउँ, जे जति बजारमा या समाचारमा हल्ला आएका छन् त्यस्तो केही छैन सत्यता. हिजो एक घण्टासम्म उहाँहरूको छलफल भएको छ.
5: होइन, अब धुलीखेल गएर रातारात भेट्नुपर्ने होइन, सभापति र अर्थमन्त्री मात्रै बस्नुपर्ने स्थिति पनि त बन्यो नि त. होइन,
6: तपाईँलाई एउटा कुरा भनौँ, धुलीखेल यो विषय धुलीखेल अर्थमन्त्री र प्रधानमन्त्री जानुभयो भनेर तपाईँले भन्नु नि, निर्वाचन पछाडि
5: सभापति र अर्थमन्त्री
6: माफ गर्नु होला, सभापति र अर्थमन्त्री यसभन्दा अगाडि कयौंपटक नगरकोटको रिसोर्टमा गएर बस्नुभएको छ उहाँहरू, बेला वक्त उहाँहरूको पारिवारिक घुमघाम चलिरहेको हुन्छ. यसलाई त हामीले कहीँ उहाँहरूको पारिवारिक घुमघाम भयो, उहाँहरू कहीँ गएर बस्नुभयो भनेदेखि त्यसलाई अर्कोतिरबाट व्याख्या गर्नु त्यति जरुरी हुन्छ जस्तो मलाई लाग्छ.
5: हिजोको अवस्था फरक थियो नि त राजीवजी, आजको अवस्था फरक छ नि त.
6: होइन, यस्तो हुन्छ, परिस्थिति जस्तो भयो नि साथीभाइ मित्रता आफ्नो फेरि छुट्टै टुट रहिहाल्छ नि, रहँदैन र. तपाईँ र म हिजो पत्रकारिता गरेका सँगै साथी हौ भन्ने बित्तिकै, आज म सांसद भएँ, अब तपाईँ र मेरो घुम्न जाने बित्तिकै तपाईँ र मेरो सम्बन्धमा फरक आयो भन्न मिल्छ र?
5: त्यो त मिलेन, त्यो त ठिकै हुन्छ होइन, तर अहिले किनभने सत्ताको बागडोर होइन मेरुदण्ड मन्त्रालय सम्हालेका व्यक्तिमाथि चाहिँ अब बालिनजीले प्रधानमन्त्रीजीले चाहिँ उहाँलाई हरेक कुरामा बाइपास गर्दै हुनुहुन्छ क्या. उद्योगीहरूसँगको भेटको कुरा गर्नुहोस्, व्यवसायहरूसँगको भेटको कुरा गर्नुहोस्, अर्को सांसद चाहिँ के अरे हाम्रो के राणाजी हुनुहुन्छ विदुषीजीलाई चाहिँ साइडमा राखेर वार्ता गर्ने छलफल गर्ने कुरा हेर्नुहोस्. म त हिजो विद्या भट्टराईलाई शिक्षकको आन्दोलन थियो त्यति बेला केपी शर्मा ओलीले शिक्षकका नेताहरूलाई लगेर बालुवाटारमा अलगै भेटेको विद्याजीले चाहिँ गुनासो गरेको पो दृश्य झल्झल्ती सम्झे त अहिले.
6: होइन, प्रधानमन्त्रीले व्यवसायीसँग बुझ्नु, उहाँहरूको गुनासो सुन्नु, त्यहाँ अर्थमन्त्री उपस्थिति नहुनुले अर्थमन्त्री र प्रधानमन्त्री बीचको समस्या आयो भन्ने कुरा लाग्दैन. हेर्नुहोस् त, किन भन्नुहुन्छ भने व्यवसायीसँगको भेटमा उद्योग मन्त्री पनि साथमा हुनुहुन्न होइन, त्यस्तै गरी अन्य सरकारवाला व्यवसायीहरूको त्यहाँ उपस्थिति हुँदाखेरि सरकारवाला मन्त्रालयका मन्त्रीहरू पनि त उपस्थित हुनुहुन्न नि त. त्यो कुरा लाने हो भने तपाईँले अरू मन्त्रीसँग पनि प्रधानमन्त्रीको विवाद भयो भनेर समाचारका हेडलाइनहरू बनाउन सकिन्थ्यो होला नि. उद्योग मन्त्री चाहिँ किन जानु भएन त्यो कार्यक्रममा, या शिक्षा मन्त्री किन त्यो व्यवसायहरूको भेटमा शिक्षा मन्त्री किन जानु भएन त्यहाँ भन्न सकेला, कृषि मन्त्री कृषि उद्योगसँग जोडिएका विषयहरूमा त्यहाँ कृषि मन्त्री किन हुनु भएन भनेर प्रश्न गर्न सकेला, अर्थमन्त्री नै किन हुनु भएन. प्रधानमन्त्रीले अहिले टोटल व्यवसायीहरूसँग भेटघाट गरिरहनु भएको छ, त्यहाँ कोही मन्त्रीहरूलाई उपस्थित उहाँले राख्नु भएको छैन अगाडि, त्यस कारणले गर्दा यसलाई समाचारमा अर्थमन्त्रीसँग मात्रै जोड्नुपर्छ भन्ने चाहिँ हुँदैन. हेर्नुहोस्, किनभने उहाँले प्रधानमन्त्रीले पटक पटक अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूसँग पनि भेटिराख्नु भएको छ, कहिले सांसदहरूसँग भेट्नुहुन्छ, कहिले कोसँग भेट्नुहुन्छ, अब सांसदसँग भेटेको बेला सभामुखसँग किन भेट्नु भएन भन्ने प्रश्नहरूले धेरै उसमा लाँदैन.
5: होइन, यो त प्रधानमन्त्री एकल प्रधानमन्त्रित्व त होइन नि त, यो त यो देश त अहिले
6: प्रधानमन्त्रीले व्यवसायीहरूसँग भेट्नु उहाँहरूसँग कुरा गर्नु एउटा सुखद कुरा हो, किनभने बजार सुधारका लागि उद्योग क्षेत्रमा भएका समस्या समाधानका लागि के गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले चासो राख्नु गलत रहेन. अब यसमा अर्थमन्त्रीले आफ्नो लाइनबाट काम गरिराख्नु भएको हुन्छ, तर मैले जोड्न खोजेको कुरा के हो भनेदेखि हरेक चिजमा लगेर अर्थमन्त्री र प्रधानमन्त्री सँगसँगै किन भएनन् भन्दाखेरि उद्योग मन्त्री किन भएनन् भन्ने पनि प्रश्न आउन सक्छ, र हामीले यसलाई विवादमा लगेर कुरो चाहिँ कहाँ भन्दाखेरि हामीलाई लगेर फुटाउनुमै बढी जोड छ के. अनि
5: राजीवजी मिल्नुहोस्, राम्रोसँग मिल्नुहोस्, माया प्रेम बढ़ोस् होइन, रविजी र बालनजीमा होइन, सोलिमजीलाई पनि टक्क मिलाएर जानु परो, उहाँलाई चाहिँ त के अरे राजीनामा दिँदा, यो उद्योग मन्त्री मलाई हिजो सुन्दैछु गौरी कुमारी यादवलाई अब प्रहरीबाट पक्राउ गर्न नसकिसके पछाडि चाहिँ राजीनामा दिन दबाव आयो अरे हाम्रो प्रधानमन्त्रीज्यूको सचिवालयबाट, अब सबै झुटा मात्रै हुन् भने त हावा नचल्ने कसरी पात हल्लिए लाएर यसरी त चल्छ र भने क्या.
6: होइन, यस्तो हुन्छ, कहिलेकाहीँ हावा नचलिदिएपछि मन कसैलाई के लाग्छ भने जबरजस्ती फेदमा गएर हातले भएन हल्लाएर रुख चाहिँ रुखका पात चाहिँ हल्लाइदिउँ
5: भन्ने पनि कसरी हल्लाउनु भने त्यत्रो पिपलको फेदलाई हल्लाउन सकिन्छ र अहिले.
6: होइन, हल्लाउने प्रयास हो, हल्लिएको त कहाँ मैले नि भनेको छु र, हल्लाउने प्रयास मात्रै हो यो, केही पनि होइन अहिलेलाई. अहिले अहिले बुझ्नुपर्ने कुरा के होइन, प्रधानमन्त्रीले जे चिज गरिराख्नु भएको छ उहाँले यो सम्भवतः प्रधानमन्त्रीले यसरी व्यवसायीहरूलाई छुट्टा छुट्टै बसेर भएका समस्याहरूको समाधानका लागि के गर्न सकिन्छ भनेर एउटा पहल कदमी उठाउनु भएको छ. त्यसमा कुनै पनि मन्त्रीहरू अहिले उहाँले मन्त्रीहरूलाई बोलाएर त्यसमा उपस्थित गराउनु भएको छैन, यति मात्रै हो मैले
5: तपाईँलाई भन्नु. गौरी कुमारी यादवलाई कृषि मन्त्रीलाई पक्राउ गर्न निर्देशन त दिएकै हो नि, टेलिफोन त भएकै हो नि होइन आइजीपी साहबलाई.
6: अब यो विषय पनि म तथ्यमा नरहेको कारणले गर्दा
5: थाहा छैन होला,
6: होइन होइन होइन यो यो विषयमा र त यो मैले मैले समाचार सञ्चार माध्यमबाट मात्रै सुनेको विषय हो त्यसलाई मैले अहिले टिका टिप्पणी गर्नुपर्छ भन्ने लाग्छ. यदि यो कुरा कहीँ थियो भने म तपाईँसँग म प्रश्नता पार्ने प्रयास गर्दै जसरी मैले हिजो अर्थमन्त्री र प्रधानमन्त्रीको भेटघाट भएर यो निर्णय भएको भनेर जसरी भने त्यसमा म त्यो अहिले म भन्न सक्छु.
5: होइन उहाँलाई चाहिँ राजीनामा दिन दबाब दिएको कुरा पनि सुन्नु भएको छैन तपाईँले प्रधानमन्त्रीको किचन क्याबिनेटबाट?
6: त्यो त त्यही मिडियाबाट मात्रै हो, अरू चिज मैले कहीँ पनि सुनेको छैन. आधिकारिक त कुनै हाम्रो पार्टी लाइनमा कुरा पनि भएको छैन, थाहा पाएको छैन. कुनै मन्त्री म मन्त्रीहरूसँग पनि भेटघाटमै हुन्छु, उहाँहरूले पनि मलाई यो विषय यस्तो भनेर कहीँ भन्नु नै भएको छैन.
5: राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै भरोसा छ जनताको, होइन विश्वास पनि छ. दुई तिहाई नजिक पनि हुनुहुन्छ तपाईँहरू चाहिँ, किनभने सरकारलाई र सत्तालाई चाहिँ अवैतिकर साथ नै दिनुपर्छ. यो व्यक्ति फेल हुने वा चाहिँ पार्टी फेल हुने भन्ने भन्दा पनि स्टेट फेल हुन्छ कि भन्ने डर पनि छ होइन सबैलाई. तर आजको दिनमा समग्रतामा हेर्दाखेरि यो अहिले अस्ति एउटा नयाँ प्रोभिजन पनि त आयो नि त होइन, यो के अरे संसदीय दलको नेतालाई सभापतिले चाह्यो भने फिर्ता बोलाउन सक्ने, कतै यो बालिन प्रति वा चाहिँ त्यो टीम प्रति आशंका हो पार्टीको?
6: होइन, यसमा केही पनि आशंका छैन, आशंका गर्नुपर्ने कुरा पनि छैन. किनभने पार्टी पद्धति पार्टीकै घोषणा पत्रको आधारमा सरकारले चुनाव जितेर गएको हुन्छ. चुनाव जितेर जाने भनेको राष्ट्रपतिले कुन मुद्दा लिएर चुनाव जित्यो भन्दाखेरि एउटा घोषणा पत्र थियो, प्रतिबद्धता थियो, त्यो पार्टीले निर्धारण गरेको थियो र पार्टीकै अन्तर्गत सांसदहरू सबै कुरा र पार्टीकै सरकार हो, यो पार्टीले बनाएको सरकार हो. त्यस कारणले काहीँ न काहीँ पार्टीले आफ्नो लगाम लगाउन खोज्छ सक्छ, त्यो चिज भनेको स्वाभाविक हुन्छ. किनभने भोलि राष्ट्रपतिको प्रतिबद्धता पत्र अनुरूप सरकारले काम गर्छ कि गर्दैन भन्ने कुरा पार्टीले नियालिरहेको हुन्छ. यदि प्रतिबद्धता पत्र अनुसार काम भएन भनेदेखि काहीँ न काहीँ फेरि त्यसमा विचार गर्ने पुनर्विचार गर्ने हक उसलाई रहन्छ. तर यसको आशय के होइन भन्दाखेरि चाहिँ यी सबै कुरा आउनु चाहिँ प्रधानमन्त्रीलाई लगाम लगाउनु, प्रधानमन्त्रीकालाई अप्ठ्यारो बनाउनु भन्ने कुरा होइन, सहजीकरणका लागि नै हुन्छन्. यसमा मलाई काहीँ पनि दुविधा छ जस्तो लाग्दैन. र यी जुन तपाईँले अघि नै जहाँ भन्नुभयो विधानमा संशोधन भएको कुरा, यो सभापतिज्यू र वरिष्ठ नेताज्यू वरिष्ठ नेता बीच भएको छलफलबाटै यी सबै कुराहरू निर्णय भएका हुन् भन्ने मलाई लाग्छ र हो पनि.
5: तर आजको दिनमा चाहिँ जसरी अब हिजो सोनी वाग्लेजीले पनि भन्नुभएको थियो, पार्टीको विधि नीति र सिद्धान्तले चाहिँ गाइड गर्नुपर्छ सरकारलाई होइन, तर सरकारले कतै ट्र्याक नै बिगार्न खोजिरहेछ, बाटो बिराउन त खोजिरहेको छैन सरकार?
6: होइन होइन, त्यो ट्र्याक बिगार्ने भन्ने होइन, कहिलेकाहीँ काम गर्दै जाँदाखेर बिग्रिन सक्छ, त्यो नियतले हुन्छ भन्ने कुरा होइन. काम गर्दै जाँदाखेरि त्यस्तो बन्न सक्छ, त्यति बेला चाहिँ नहोस् भन्नका लागि सरकारले आफ्नो ठाउँबाट सल्लाह दिने या यस्तो नगर्नुहोस् है भनेर अभिभावकको त्यो निर्वाह गर्ने कामहरू हुन सक्छ.
5: सम्पत्ति शुद्धिकरणका नाममा होस् कि भ्रष्टाचारका नाममा होस् कि हरेक नाममा चाहिँ जसरी भटाभट व्यक्ति पक्राउ पर्छन्, क्लिन चिट पाएर फुत्त निस्कन्छन्, यो किन भइरहेछ भने क्या करिब एक दर्जन भन्दा बढी निर्णयहरू उल्टिएछन् क्या सरकारको अहिले.
6: मलाई त्यही त कवि अर्जुन पराजुलीको कविताको एउटा लाइन याद आएको छ, भ्रष्टाचार गर्न यो देशमा मिल्छ तर भ्रष्टाचारमाथि छानबिन गर्न मिल्दैन भनेर उहाँले एउटा लाइन लेख्नुभएको थियो. यो यो त्यही भएर के हुन्छ भने होइन यस्तो हुन्छ, त्यत्तिकै भ्रष्टाचार गर्न हुन्छ भनेदेखि त्यत्तिकै पक्राउ गरियो भनेर भन्न मिल्दैन है. मैले त्यही लाइनबाट मात्रै मैले भन्न खोजेको. र एउटा कुरा के भन्नुहुन्छ भने हाम्रो सरकार परिवर्तन भएको, सत्ता त परिवर्तन भएको छैन अझै, त्यो चाहिँ हामीले मान्नुपर्छ. किनभने सत्ता परिवर्तनमा काहीँ न काहीँ सत्ता परिवर्तन हुनको लागि ती त्रुटिहरू भए, तर खैर केही छैन, सत्ता परिवर्तन हुन्छ, ढिलो टाढो हुनै पर्छ. किनभने सधैँभरि भ्रष्टाचार व्यतिथि यो माथि कोही पनि बस्न सक्दैन, त्यो असम्भव कुरा हो. किनभने सरकारले नियत सफा राखेको छ, कुनै राजनीतिक प्रतिशोध होइन यहाँ. किनभने विगतमा प्रश्न उठेका व्यक्तिहरूमाथि आज छानबिनको प्रयास भएका हुन्, त्यसमा केही असहयोग भयो होला विभिन्न ठाउँमा. मैले अघि नै भने सत्ता छ, पुरानै सत्ता गर्विलो भएर बसेको छ, ऊ अहिले पनि गर्विलो भएर काम गर्न चाहन्छ, तर जनताका लागि त स्वीकार्य छैन. अब त्यसका लागि चाहिँ सरकार आलो काँचो भयो, काम गरेन भनेर भन्ने ठाउँ छैन. किनभने सरकारले आफ्नो ठाउँबाट प्रयास गरेको छ, इमान्दारिताको साथ यति बेला प्रयास गरेको छ भन्दा मलाई अप्ठ्यारो लाग्दैन. किनभने त्यो देखिन्छ र हिजोका दिनमा कुनै व्यक्तिहरू आफूलाई सुकुन्दासी भनेर सो घोषणा गरेर हिँडेका मान्छेहरूका आज अरबौं सम्पत्ति देखिदेखि कहाँबाट आए भनेर प्रश्न उठाएर के त्यसको स्रोतको विषयमा कुरा हुँदैन र
5: स्वाभाविक देखाउनु पर्ने होला नि त, मौखिक त सबैले भनिदिन्छ नि होइन,
6: होइन प्रमाण होइन मेरो मेरो त खोज्न सकिन्छ नि त प्रमाण सबै कुरा यस्तो हुन्छ तपाईँको मैले मेरो मेरो गाडी छ भने तेरो गाडी कहाँबाट किनिस् भनेर मलाई सोध्न सकिन्छ मेरो घर छ भनेदेखि तेरो घर कहाँबाट आयो भनेर सोध्न सकिन्छ किन सोध्न सकिँदैन तेरो हिजोको औकात के थियो तेरो हिजोको हैसियत के थियो भनेर मलाई प्रश्न गर्न सकिँदैन मजाले सकिन्छ र त्यसको जवाब मैले दिनु पनि पर्छ र कोही व्यक्तिमाथि हिजो आफूलाई सुकुम्बासी नेता भनेर घोषणा गर्दा त्यो व्यक्तिको सम्पत्ति कहाँबाट आयो भनेर पहिलो दृष्टिमै प्रथम दृष्टिमै यी प्रश्नहरू उठ्छन् र उठेका हुन् त्यही अनुभवका हुन् तर त्यसको सही जवाब सहित यी काम भए कि भएनन् भन्ने कुरा हो तर केही छैन अझै पनि मुद्दा त यो अन्तिम किनारो लागिसकेको विषय त होइन तर मैले अघि नै भनिसकेँ हामीले सरकार परिवर्तन गर्यौं सत्ता परिवर्तन भएको होइन
5: तपाईँ न्यायालयप्रतिको आशंका हो तपाईँको
6: होइन मैले न्यायालयप्रतिको आशंका गरेको होइन तर न्यायालयमा जुन किसिमको नियुक्ति हुन्छ त्यो प्रति चाहिँ मैले आशंका गरेकै हो न्यायालयको न्यायप्रति आशंका होइन मेरो
5: आजको बीपीको 44 स्मृति दिवस रहेछ बीपीलाई कसरी सम्झिनुहुन्छ राजीवजी
6: विश्वेश्वर प्रसाद कोइराला इतिहासको एउटा कालखण्डको गर्विलो र दर्विलो नेता हो त्यो रूपमा म उहाँलाई लिन्छु किनभने त्यो समयमा राणा शासन र त्यस पछाडिको समयमा राजनीतिक स्थायित्व दिनका लागि उहाँले गरेका प्रयास उहाँले ल्याएका सिद्धान्तहरू र त्यही सिद्धान्तको जगमा उभिएको नेपाली कंग्रेसले नेपाली राजनीतिमा लामो समयसम्म शासन सत्ताको बागडोर सम्हाल्यो त्यसकारणले गर्दाखेरि बीपी कोइरालाको योगदान ठूलो छ होला बीपी कोइरालाले जे सोचेर उहाँले आफ्नो सिद्धान्त प्रतिपादन गर्नुभयो र अप्लाई गर्न खोज्नुभयो त्यही समयमा महेन्द्र जस्ता एउटा राष्ट्रवादी नेता राष्ट्रवादी राजा पनि त्यही समयमा थिए कतिपय इतिहासकारहरूले भन्छन् बीपी र महेन्द्र एकै समयमा जन्मिनु देशका लागि दुर्भाग्य थियो किनभने यिनीहरू फरक फरक समयमा जन्मिनु पर्थ्यो पनि भन्छन् ठिक छ खैर केही छैन इतिहासका दुईजना सम्झिन लायक पात्र हुँदै गर्दा बीपी कोइराला एउटा इतिहासको सम्झन लायक पात्र हो त्यसलाई कंग्रेसले आफ्नो सिद्धान्त बीपीको समाजवादलाई आफ्नो सिद्धान्तको रूपमा अहिले पनि आफूलाई भन्छ ठान्छ तर त्यो सिद्धान्तलाई कति रूपमा कंग्रेसले पालना गरो गरेन भन्ने कुरा चाहिँ अर्को प्रश्न रहन सक्छ तर बीपी एउटा नेपाली राजनीतिको एउटा समयको मियो हो जसले लामो समयसम्म त्यो मियोमै राजनीतिलाई घुमाउन सफल हुनुभयो र होला अब त्यतिखेर उहाँले भने जस्तो एक फाक खाना एक सरो कपडाबाट फेरिएर आज परिस्थिति अर्को बनेको होला तर पनि त्यो मूलभूत सिद्धान्तबाट अहिले पनि देश पर छैन
5: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद राजीव खत्रीजी नमस्कार
6: उहाँ
5: हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौं विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछ
7: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी मेरोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
8: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
9: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस
5: पालिका बहसमा यतिखेर डडेलधुराको अजयमेरो गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका कोषाध्यक्ष उमेश भट्ट हामीसँग हुनुहुन्छ भट्टजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
10: धन्यवाद
5: अब स्थानीय तहको अहिलेको गतिविधि सुनाउनुहोस् नयाँ सरकार आएको छ होइन केन्द्रमा चाहिँ अब स्थानीय तहकै जनप्रतिनिधि आउनु भएको छ तपाईँहरू त खुसी हुनुहुन्छ होला नि त होइन अहिले
10: अब खास गरी अहिले हामी स्थानीय सरकारको दोस्रो कार्यकालको उत्तरार्धतिर छौं उत्तरार्धको पनि हामी अन्तिम वर्षको बजेट धेरै जसो पालिकाले सार्वजनिक गरिसकेको अवस्था छ पारित गरिसकेको अवस्था छ कार्यान्वयन चरणमा हुनुहुन्छ यो अवस्थासम्म आउन्जेलसम्म नयाँ सरकार आइसकेपछि जो खालका अपेक्षाहरू हामी स्थानीय सरकारले पनि गरेका थियौँ त्यो खालका अपेक्षाहरू पूरा हुन सकेका छैनन्। खास गरी जुन ढङ्गबाट गत विगत वर्षदेखि नै वित्तीय हस्तान्तरणको कुरा, वित्तीय संघीयतालाई बलियो बनाउने कुरा, प्रशासनिक संघीयतालाई बलियो बनाउने कुरा, राजनीतिक संघीयतालाई बलियो बनाउने कुरा थियो, यो कुरामा वर्तमान दुई तिहाई सरकार र ठूलो जनमत सहितको आएको सरकारबाट खासै त्यसमा ऊर्जा खपेको देखिँदैन, त्यसमा खासै सुधार भएको पनि देखिँदैन, बरु त्यसमा काहीँ काहीँ रूपमा संकुचन लाउने कार्य भएको हामी देख्छौं। यो कुरामा हामी अलिकति सचेत र सतर्क देखिन्छौँ।
5: अब स्थानीय तहका अहिलेका समस्याहरू के हुन्? अब संहिता लागू भइसके पछाडि धेरै कन्ट्राडिक्सनहरू पनि छन् किनभने प्रदेश स्थानीय तह संघ बीचको तादम्यता त्यति राम्रोसँग नमिलेका
10: खपत रूपमा छौ, त्यो चिजकै अवस्थामा छौ, र शासन प्रणाली संस्थागत गर्ने सवालमा चाहिँ केही कुराहरू सुधार गर्नुपर्ने कुराहरू छन्। यसका लागि हामीले हाम्रा संस्था सदस्य पालिकाहरूको क्षमता वृद्धि लगायतका कुराहरू हामी गरिरहेको अवस्था छ। अब यो कुराकानी गर्दै गर्दाखेरि मैले अघि पनि भने यहाँ यति बेला राजनैतिक संहिता, वित्तीय संहिता र प्रशासनिक संहिता हेर्यौं भने प्रशासनिक संहिताको मुख्य पहलको रूपमा रहेको निजामती कानून अहिलेसम्म, कर्मचारीको कानून अहिलेसम्म पारित भएको अवस्था छैन, र जसको कारणले अहिले थुप्रै यो प्रशासनिक क्षेत्रमा लामो समयदेखि झन्डै 10 वर्षसम्म पालिका लेभलमा स्थानीयमा काम गरेर कर्मचारीमा आफ्नो भविष्यप्रति के हो भन्ने अवस्था सिर्जना भएको छ। यो अवस्था अन्त्य गर्नका निमित्त त्यहाँ 12 थरी कर्मचारीहरू जो यो स्थानीयमा काम गरिरहेका छन् यसलाई एउटै थरीका बनाउने किसिमबाट, कानून ल्याउने किसिमबाट जुन अवरोधमा संघीय कानून नआएर बढेको छ यसले काहीँ काहीँमा डिस्टर्ब भएको महसुस गरेका छौँ। दोस्रो भनेको हामीले वित्तीय संघीयतामा अहिले पनि समानीकरण अनुदानमा प्रत्येक वर्ष कटौती हुने अवस्था, रोक्का गर्ने अवस्था बनेको छ, सशर्त अनुदानको भोल्युम बढेको अवस्था छ, समानीकरण अनुदान घटेको अवस्थामा छ। यसो गर्दाखेरि हामीले जो पालिकाले विकास बजेटको रूपमा रहने मुख्य अनुदानको रूपमा जो समानीकरण अनुदान छ त्यो अहिले पनि घटेको छ, समयमा निकासा नदिने, समयमा वित्तीय हस्तान्तरण नगर्ने प्रवृत्ति अहिले पनि कायम भएको अवस्था हामी देख्छौँ भने हामीले राजनैतिक संहितामा पनि काहीँ काहीँ रूपमा अहिले झन् पछिल्लो चरणमा हामी देख्दैछौँ स्थानीय सरकारले पाएका संविधान अनुसार पाएका अधिकारमा पनि काहीँ काहीँ रूपमा संकुचन लाउने कार्य हामी यो संघीय सरकारबाट हामी काहीँ काहीँ रूपमा भएका देख्दैछौँ। अहिले निर्देशन दिने, पत्रकार गर्ने एउटा खालको स्थिति जो सिर्जना हुँदैछ यसले काहीँ काहीँ रूपमा संघीयतालाई कमजोर बनाउने प्रयत्न भएको महसुस गरेका छौँ।
5: अब आजको दिनमा चाहिँ घर घरमा सिंहदरबार आयो, स्थानीय तहका प्रतिनिधि आइसकेपछि नागरिकहरू एकदमै डेलिभरीमा चाहिँ सहज हुन्छ, खुसी हुन्छन् भनेर चाहिँ यसको यो मर्मलाई चाहिँ अंगीकार गरेर संघीयता र स्थानीय तहमा जनप्रतिनिधिहरू आए, घर घरमा सिंहदरबार पनि आयो, सेवा सुविधा पनि आयो। तर कतिपय ठाउँमा के भयो भने घर घरमा सिंहदरबार आयो होइन, तर कतिपय स्थानीय तहले चाहिँ सिंहहरू जन्माए भन्ने पनि आरोप लाग्छ क्या तपाईँहरूलाई, होइन के छ अवस्था अहिले? अझै मेरो गाउँपालिकाको अवस्था के हो? डडेन्द्रामा चाहिँ कतिको विकास गर्नुभयो? सिंह त बन्द भएन तपाईँ आफ्नो कार्यकालमा।

0: नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाली कंग्रेसले घरबार विहीन बनाइएका एकल महिला तथा बाल बालिकाहरूको सहयोगका लागि मानवीय सहायता कल्याण कोष स्थापनाको घोषणा गरेको छ। बीपी स्वास्थ्य दिवसका अवसरमा आयोजित कार्यक्रममा कंग्रेस सभापति गगन कुमार थापाले 10 लाख रूपियाँको शुरूआती रकम सहित उक्त कोषको घोषणा गर्नुभएको हो। कोषको रकमलाई आगामी दिनमा थप बढ़ाउँदै लगेर पीड़ित वर्गसम्म पुर्याइने कंग्रेसले जनाएको छ। दिवसमा आयोजित 5 किलोमिटर ग्रीन रन प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएको ललितपुरको यूएन पार्कबाट शुरू भएको दौड़ 16 मिनट 15 सेकेण्डमा पूरा गरी प्रथम हुनुभएका मुकेश बहादुर पाललाई कंग्रेस सभापति थापाले 50,000 रूपियाँ पुरस्कार प्रदान गर्नुभयो। ग्रीन रन प्रतियोगितामा 1400 भन्दा बढ़ी धावकहरू सहभागी थिए। कंग्रेसले आज जावला खेलमा जलवायु परिवर्तन सम्बन्धी विज्ञहरूका बीचमा छलफल कार्यक्रम समेत आयोजना गरेको थियो। देशभर बढ़दै गएको मनसूनजन्य विपदको पूर्व तयारी र व्यवस्थापनलाई लिएर विपक्षी दलहरूले आज राष्ट्रिय सभामा सरकारको ध्यान आकर्षण गराउने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको अगुवाईमा आज बिहान 11 बजे गृहमन्त्री समक्ष ध्यान आकर्षण प्रस्ताव दर्ता गराउन लागि हो। विपद व्यवस्थापनमा सरकारको उपस्थिति र पूर्व तयारी कमजोर रहेको भन्दै दर्ता गर्न लागि उक्त प्रस्तावमा अन्य विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपा नेपालले समर्थन जनाएका छन्। मनसूनी बाढ़ी पहिरोका कारण देशका विभिन्न भागमा जनधनको क्षति भइरहँदा सरकारलाई पूर्व तयारी र उद्धार तथा राहत कार्यमा थप जिम्मेवार र सक्रिय बनाउन लागि दलहरूले बताएका छन्। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरोले जनजीवन प्रभावित पारेको छ। दोलखाको गौरी शंकर गाउँपालिका 9 मूल खर्कमा खसेको पहिरोमा फसेका सिफ्रिङ खोला जलविद्युत आयोजनाका 4 जना कर्मचारीको सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मी र स्थानीयको टोलीले उनीहरूलाई सुरक्षित स्थानमा सारे पनि पहिरोमा बगेर बेपत्ता हुनुभएका स्थानीय 75 वर्षीय चस्मान तामाङको खोजी कार्य जारी छ। यता धादिङको नीलकण्ठ नगरपालिका 2 स्थित तल्लो भुलभुले मा खसेको पहिरोका कारण 4 परिवार विस्थापित भएका छन् भने 46 परिवार उच्च जोखिममा परेका छन्। पहिरोले खानेपानीको मुख्य पाइपलाइन फुटाएपछि धादिङ बेसीका करिब 2500 घरधुरीमा खानेपानी आपूर्ति पूर्ण रूपमा ठप्प बनेको छ। नगरपालिका र खानेपानी बोर्डको टोलीले स्थलगत निरीक्षण गरी पाइपलाइन मर्मत शुरू गरिसकेको छ भने आज साँझसम्म आंशिक रूपमा पानी वितरण सुचारू गर्ने तयारी गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।

0: Sundays, noontime, Radio Silence, 89.8 MHz.
1: नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्या भित्र लेख लागेर गत आर्थिक वर्ष 2082-83 25 पैदल यात्रीले ज्यान गुमाएका छन्। एक्या पोखराका अनुसार लेख लागेर मृत्यु हुनेमा अधिकांश मुस्ताङको मुक्तिनाथ लोमनथाङ र मनाङ क्षेत्र पुगेका भारतीय तथा नेपाली नागरिक रहेका छन्। यसबाहेक लेक लाग्ने हिमपातमा पर्ने र भीरबाट लडेर जस्ता विभिन्न दुर्घटनामा पनि थप 5 विदेशी तथा स्वदेशी पर्यटकको मृत्यु भएको छ। उचाइमा जाँदा हतारिए र यात्रा नगर्न र पैदल यात्राका क्रममा स्वास्थ्यमा समस्या देखिएमा तुरन्त होचो ठाउँतर्फ झर्न एक्यापले पैदल यात्रीहरूलाई आग्रह गरेको छ। र पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष 2082-83 17,67,72,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 11% अर्थात 1,74,00,000,000 रूपियाँ भन्दा बढ़ी हो। कार्यालयलाई वार्षिक रूपमा 18,87,00,000,000 रूपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा 93% प्रगति हासिल भएको छ। पूर्वी नाका हुँदै चिया अलैसी अदुवा जस्ता कृषिजन्य वस्तु निर्यात हुने तथा पेट्रोलियम पदार्थ लत्ता कपड़ा र औद्योगिक सामग्री आयात हुने गरेकाले पछिल्लो वर्ष भन्सार असुलीमा उल्लेखनीय सुधार आएको हो। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Wow.
1: मिस तामाङ मेरै नि सबै तामाङहरू
0: हो र उसलाई त भरे म पट्टाउँछु
1: पट्टै
0: हेल्प गर्न

0: Radio Sinum 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 AM.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज.
3: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना.
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ.
3: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0656-493-495.
5: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ.
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
8: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
10: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359.
11: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ.
12: चैते धानमा नेक ब्लास्टको समस्या.
13: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
12: रोगको लागि अनुकूल मौसम:
13: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
12: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
13: खेतमा पानी जमाइराख्ने,
12: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
13: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
0: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083-18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।
4: पहिलो समय सूचक अहिले मध्याह्नको 12 बज्यो। 8:12 PM

0: LG ले ल्यायो नयाँ LG Essential Series, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा LG, LG लाइफ गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. मन्त्री परिषदको बैठक आह्वान सम्बन्धी खबरबाट, सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज दिउँसो 3 बजे मन्त्री परिषदको नियमित बैठक बस्दैछ. प्रधानमन्त्री बालेन्द्र शाहले बोलाउनु भएको उक्त बैठकमा समसामयिक राजनैतिक, प्रशासनिक तथा मुलुकका चालू गतिविधिबारे छलफल हुनेछ. प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मन्त्रालयगत एजेण्डा, जनजीविकाका सवाल र मुलुकको पछिल्लो अवस्थालाई लिएर आवश्यक निर्णयहरू गरिने कार्यसूची रहेको छ. पछिल्लो 2 सातादेखि निजी क्षेत्रका समस्या सुन्न निरन्तर सक्रिय रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज नेपाल हस्तकला महासंघको प्रतिनिधिमण्डलसँग छलफलमा जुट्नु भएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी भेटवार्तामा हस्तकला क्षेत्रको विस्तार, निर्यात प्रवर्धन र व्यवसायले भोगिरहेका चुनौतीबारे कुराकानी केन्द्रित छ. प्रधानमन्त्रीले निजी क्षेत्रको सुझावका आधारमा आर्थिक सुधारका कदम अघि बढ़ाउने तयारी गर्नुभएको छ. स्थानीय तहमा हुने सेवा प्रवाहको ढिलासुस्ती, भ्रष्टाचार र विकास निर्माणका व्यतिथिलाई नियन्त्रण गर्न सरकारले मुख्य सचिवको प्रत्यक्ष निगरानी रहने गरी नयाँ व्यवस्था लागू गरेको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सूचना जारी गर्दै अब पालिका तहका गुनासाहरू मुख्य सचिव मार्फत नै सम्बोधन हुने जनाएको छ. स्थानीय तहका सार्वजनिक सेवा र ठेक्कापट्टामा व्यतिथि बढ़ेको गुनासो बढ़ेपछि यो कदम चालिएको हो. नागरिकले स्थानीय तहका अनियमितता विरूद्ध हेलो सरकारको पोर्टल, हटलाइन नम्बर 1111, मोबाइल एप वा क्यूआर कोड स्क्यान गरेर सजिलै उजुरी दर्ता गर्न सक्नेछन्. नेपालका विभिन्न देशस्थित राजदूतावासहरूमा रिक्त राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ. खुल्ला प्रतिस्पर्धाबाट करिब 1.5 महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री सुशील खनालले अर्को सातासम्म केही नाम सिफारिश गर्ने तयारी गर्नुभएको छ. भारत, चीन, अमेरिका र बेलायत सहित 13 देशका लागि परराष्ट्र मन्त्रालयमा प्राप्त करिब 2700 आवेदनको सूक्ष्म अध्ययन भइरहेको छ. प्रधानमन्त्री बालेन्द्र शाह सहित सत्तारूढ़ दलका शीर्ष नेताहरूबीचको छलफलपछि अन्तिम निर्णय लिइनेछ. लामो समयदेखि नियोगहरू कार्यवाहक प्रमुखका भरमा चलिरहँदा कूटनीतिक काम प्रभावित भएकाले क्षमताका आधारमा योग्य व्यक्तिलाई छिट्टै जिम्मेवारी दिइने मन्त्रालयले जनाएको छ. नेपाली कंग्रेसले घरबारविहीन एकल महिला तथा बालबालिकाको सहायताका लागि 10 लाख रूपियाँको प्रारम्भिक राशि सहित मानवीय सहायता कल्याण कोष घोषणा गरेको छ. बीपी स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सभापति गगन कुमार थापाले कोषको शुभारम्भ गर्नुभएको हो. सोही अवसरमा आयोजित 5 किलोमिटर ग्रीन रन दौड़ प्रतियोगितामा 16:15 दूरी पार गर्दै मुकेश बहादुर पाल प्रथम हुनुभएको छ. उहाँलाई 50,000 नगद पुरस्कार दिएको छ. सभापति थापाले ग्रीन रन प्रतियोगिता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न भएको बताउनु भएको छ. यस्तै जावलाखेलमा जलवायु परिवर्तन सम्बन्धी छलफल चलाएको कंग्रेसले भोलि राष्ट्रिय सभागृहमा जरा अभियानको समापन र नयाँ कार्यक्रमको घोषणा गर्ने जनाएको छ. केन्द्रमा नयाँ राजनैतिक समीकरण बनेसँगै नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ. एमालेका 6 जना मन्त्रीले आज मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष संयुक्त राजीनामा बुझाउँदै समर्थन फिर्ता लिएका छन्. मन्त्रीहरूले राजीनामा दिएपछि नेपाली कंग्रेस नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परेको छ. दोलखाको गौरी शंकर गाउँपालिका नौ मूल खर्कमा खसेको पहिरोमा बगेर स्थानीय 75 वर्षीय चस्मान तामाङ बेपत्ता हुनु भएको छ। पहिरोमा फँसेका सिफ्रिङ खोला जलविद्युत आयोजनाका 4 जना कर्मचारीको भने सकुशल उद्धार गरिएको छ। अविरल वर्षाका कारण धादिङको नीलकण्ठ 2 मा पहिरोले खाने पानीको पाइप फुटाउँदा धादिङ बेसीका करिब 2500 घर धुरीमा पानी आपूर्ति ठप्प बनेको छ भने 46 परिवार पहिरोको उच्च जोखिममा परेका छन्। यसैबीच बाढ़ी र पहिरोका कारण देशका विभिन्न 8 प्रमुख सड़क खण्ड अवरूद्ध भएका छन्। काभ्रे र सिन्धुली जोड़ने बीपी राजमार्गमा बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म तथा मकवानपुरको कान्ति लोकपथमा बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको छ। अरनीको मेची राजमार्ग र कालीगण्डकी करिडोर सहितका सड़क पूर्ण रूपमा बन्द भएकाले मर्मतको काम अघि बढ़ाइएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रेके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एसेन्सियल एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ. हरेक घरको खुसी, घर घरमा एलजी. एलजी लाइफ गुड.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सर्लाहीको बसबरिया गाउँपालिका दुईमा मिटर ब्याजे साहु पक्षको आक्रमणबाट इन्दल शाहने सहित उहाँका दुई छोरा र श्रीमती घाइते भएका छन्। 8 लाख ऋण बापत 26 कट्ठा जग्गा राजीनामा पास गरिदिएका शाहने परिवारले सावा ब्याज भन्दा बढ़ी रकम बुझाइसक्दा पनि जग्गा फिर्ता नपाएको बताएका छन्। ऋण लिएका साहुको निधन पछि उहाँका छोराले उक्त जमीन अर्कैको नाममा बिक्री गरी जबरजस्ती धान रोप्न खोजेपछि विवाद उत्पन्न भएको हो। न्याय मार्च आन्दोलनबाट फर्किएका शाहने परिवारले विरोध गर्दा साहुका छोरा सहितको समूहले आक्रमण गरेको पीड़ित पक्षको भनाई छ। घाइते चारैजनाको बरहथवा स्थित अस्पतालमा उपचार भइरहेको छ। सीमा अतिक्रमण रोक्न र नागरिकता तथा लाल पूर्जा उपलब्ध गराउन माग गर्दै सुस्थावासीले काठमाण्डुमा आन्दोलन गरेपछि सरकारले उनीहरूका माग सम्बोधन अघि बढ़ाएको छ। गृह मन्त्रालयसँग भएको सहमति अनुसार नवलपरासीको सुस्ता गाउँपालिका पाँचमा खटिएको टोलीले नागरिकताविहीन 238 घर धुरीको विवरण संकलन सम्पन्न गरेको छ। संकलित तथ्याङ्क जिल्ला प्रशासन कार्यालय पठाइने र त्यसकै आधारमा नागरिकता वितरण प्रक्रिया थालिनेछ। यस्तै लुम्बिनी प्रदेश प्रहरी प्रमुख सहितको टोलीले सुस्ताको स्थलगत निरीक्षण गर्दै सुरक्षा गस्ती बढ़ाएको छ। भारतीय सीमा सुरक्षा बलबाट हुने हस्तक्षेप रोक्न तथा डुबान तथा लालपूर्जा सम्बन्धी समस्या सल्टाउन सुरक्षा निकायले मन्त्रालय समक्ष प्रतिवेदन बुझाउने तयारी समेत गरेको छ। चितवनको भरतपुर कारागारमा अक्षमता भन्दा धेरै कैदी बन्दी भएपछि उनीहरूलाई अन्य जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यता सिर्जना भएको छ। 505 जनाको क्षमता रहेको उक्त कारागारमा हाल 717 जना कैदीबन्दी राखिएका कारण एक वर्षभित्रै 116 जनालाई अन्यत्र सारिएको छ। कारागार प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार स्थान अभावका कारण भीमफेदी नुवाकोट जगन्नाथ देवल र कास्की सहितका कारागारमा कैदीहरू स्थानान्तरण गरिएको हो। क्षमता भन्दा अधिक संख्यामा कैदीबन्दी हुँदा बस्ने ठाउँको स्वास्थ्यसँगै सरसफाई र स्वास्थ्य व्यवस्थापनमा समेत चुनौती थपिएको छ। नेपाली बजारमा आज सुनचाँदीको भाव बढ़ेको छ। हिजोको तुलनामा छापावाल सुन प्रति तोला 5,400 रूपियाँले बढ़ेर 2,91,000 पुगेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा 110 रूपियाँले बढ़ेर 4,480 रूपियाँ कायम भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 3000 तिसौँ वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तमा बाढ़ीका कारण 23 जनाको मृत्यु भएको छ भने 100 भन्दा बढ़ी मानिस बेपत्ता भएका छन्। बाढ़ीका कारण प्रान्तीय राजधानी पारोन सहितका क्षेत्रमा 100 घरहरू ध्वस्त भएका छन्। मौसम विभागले आगामी दिनमा थप भारी वर्षा र बाढ़ीको जोखिम रहेको भन्दै 34 मध्ये 10 प्रान्तमा सतर्कता अपनाउन आग्रह गरेको छ। यता इरानसँगको युद्धमा अमेरिकाको हालसम्म करिब 37 अरब 50 करोड़ डलर खर्च भएको छ। सिनेट विनियोजन समितिमा प्रस्तुत हुँदै अमेरिकी रक्षा मन्त्री पीट हेक्सवेथले यो बारे जानकारी दिएका हुन्। रक्षा मन्त्री हेक्सवेथले थप बजेट स्वीकृत नभए सैन्य तालिमहरू कटौती गर्नुपर्ने स्थिति आउने चेतावनी दिएका छन्। इरान र अमेरिकाबीच युद्धविराम भंग भएसँगै दुवै पक्षबीच निरन्तर आक्रमण र जवाफी हमला जारी रहेको छ। रान्तीमा एउटा खेल खबर। पाकिस्तानको इस्लामाबादमा आजदेखि काभा पुरूष भलिबल च्याम्पियनशीप शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अहिले नेपाल र कजाकस्तान बीच प्रतिस्पर्धा भइरहेको छ। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक यस्तो वरियता प्राप्त प्रतियोगिता खेल्न लागेको हो। हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा 6 नयाँ अनुहार सहित युवा खेलाड़ीहरूको वर्चस्व रहेको छ। 6 राष्ट्र सहभागी प्रतियोगितामा 64 औं स्थानमा रहेको कजाखस्तानलाई बलियो प्रतिस्पर्धी मानिएको छ। पाकिस्तान, कजाखस्तान, उज्बेकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल सहभागी यो प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा खेलाइनेछ। नेपालले दोस्रो खेल भोलि बिहिबार श्रीलंकासँग खेल्ने तालिका रहेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मन्त्री परिषदको नियमित बैठक बस्दै उद्योग व्यवसायका समस्या सुन्दै सरकार आज हस्तकला महासंघसँग छलफलमा 13 देशका लागि राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा। बीपी स्मृति दिवसमा कंग्रेसद्वारा कल्याणकारी कोष स्थापना 5 किलोमिटर ग्रीन रन सम्पन्न। बागमती प्रदेश सरकार अल्पमतमा एमालेका 6 मन्त्रीको सामूहिक राजीनामा। दोलखाको मूलखर्कमा पहिरोमा परेर 1 वृद्ध बेपत्ता। सुप्रिङ जलविद्युतका 4 कर्मचारीको सकुशल उद्धार। सर्लाहीमा मिटर ब्याजीबाट कुटपिट। एकै परिवारका 4 जना घाइते। अफगानिस्तानमा बाढ़ीका कारण 23 जनाको मृत्यु 100 भन्दा बढ़ी बेपत्ता। इरानसँगको युद्धमा अमेरिकाको 37 अर्ब डलर खर्च। र पाकिस्तानको इस्लामाबादमा काभा पुरूष भलिबल च्याम्पियनशीप शुरू। पहिलो खेलमा नेपाल र कजाखस्तान बीचको खेल जारी। हस्त नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो म्युजिक मस्ती। नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो म्युजिक मस्ती।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक रेडियो 99.1 MHz
1: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो म्युजिक मस्ती

0: web surfer अब घर घर में fast internet.
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
1: हरेक आइतबार राति 8 बजे एफयुआन टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ.
2: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा.
3: भनिन्छ नि, नानीदेखि लागेको बानी. मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: Let's Sunday Nuncha, Radio Silence 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855 60359 र 9855 67359।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाइराख्ने।
4: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com
2: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन
4: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
5: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
4: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
5: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
4: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
5: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
4: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
6: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
7: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझिन छोरी
8: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
7: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
8: बाबा हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
7: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
8: सम्पर्क नम्बर 9855482997
6: 9855102997
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज

0: ओए केटा, म त सक्दिनँ हिँड्न यार। कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ 2 दिन लाग्छ साथी।
0: हो र,
2: यसको हिँडाइले त 4 दिनमा नि पुगिन्न। जा मिना।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: 1 सम्पर्क नम्बर 056-493-495।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइ राख्ने।
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
0: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइडियस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: ए काका झोला बोकेर कता
2: वैदिक मल्टी प्रोडक्ट प्रणाली हाकिम चोकमा त्यहाँ त गाउँ गाउँबाट ल्याएका किसानका खेतैबाट उठाएको कम विषादी प्रयोग गरेको ताजा तरकारी र फलफूल पाइँदो रहेछ टाढा भए पनि सबै सामान एकै ठाउँमा पाइन्छ अनि विभिन्न गेडागुडी र खाद्यान्न पनि पाउँछ म त उतै हिँडे
3: असाध्यै राम्रो कुरा सुनाउनु भयो त काका म पनि वैदिक मल्टी प्रोडक्ट प्राली हाकिम चोक क्यान्सर जाने रोड मालिका मन्दिर अगाडि रहेको तरकारी फलफूल र अन्य सामानहरू त्यहीबाट ल्याउँछु टाढा त छ तर स्वस्थकर खानको लागि थोरै कष्ट त गर्नु पर्यो नि अनि काका एकपटक त्यहाँको फोन नम्बर भन्नुहोस् त
2: ल बाबु टिपिहाल 9850523022
4: कम विषादी प्रयोग भएको गाउँ गाउँबाट खोजी खोजी ल्याएको तरकारी र फलफूल बिक्री गर्ने

0: स्थान वैदिक मल्टी प्रोडक्ट प्राली हाकिम चौक क्यान्सर जाने रोड मालिका मन्दिर अगाडि मोबाइल 98550-23022
1: लौ चटाङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: यति बेला बेलुकीको 7:30 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर

0: साझा यात्रा कार्यक्रम हेलो सांसद
1: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
0: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो सांसद

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
4: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
5: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।

0: अर्थात वास्तुलाको संघ जगतमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आयोगको समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय पनि गरेको छ। यसैबीच शैक्षिक परामर्श व्यवसायहरूको आन्दोलनका बीच सरकारले वार्ताको पहल गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघ सहित सरकारवालालाई भोलि दिउँसो 3 बजे छलफलका लागि बोलाएको हो। व्यवसायहरूले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 केही प्रावधान अव्यवहारिक रहेको भन्दै संशोधनको माग गरेका छन्। उनीहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त हुने आमदानी को स्रोत नरोकिनुपर्ने, दोहोरो कर तथा विद्यार्थीहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका छन्। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण अहिले नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएका छैनन्। वहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आएको संकेत गरेको दाहालले सीआईएनलाई बताउनुभयो।
1: कुनै पनि आउटब्रेक देखिएको छैन, 5-7 दिन नै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ। अब हामी यत्तिकै यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामीले यो सर्भिलेन्स भनिन्छ, बर्ड फ्लू जुन क्षेत्रमा देखियो त्यस वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्ड फ्लू मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत देखि नदेखिएको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्ड फ्लू नियन्त्रित अवस्थामा गइसक्यो भने संकेत चाहिँ दिन्छ।
0: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालेज बढ़ी प्रभावित भएका थिए। उपत्यकामा भक्तपुर सबैभन्दा बढ़ी प्रभावित भएको भए पनि ललितपुरमा असार 25 गते पछि र काठमाडौँ तथा भक्तपुरमा साउन यता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा, कृषि, पशु, पक्षी, वन तथा वातावरण मन्त्री मधुसूजन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सीआईएनसँग भन्नुभयो,
2: सुदूरपश्चिमाञ्चलबाट शुरू भएको यो प्रादेशिक सिस्टमको सरकारको बिना विभागीय मन्त्री बुथी मन्त्री राखेपछि अब सभ्यता खडा भएको र खास गरी नेपाली कंग्रेसले तीनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले
0: यसैबीच बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार भत्किएको छ। सुदूरमा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ भने कर्णालीमा कांग्रेस सहितका दलहरूले समर्थन फिर्ता लिएका छन्। नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि देशभर पुर्याउन आवश्यक सवारी साधनको अभाव देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज गर्नुभएको लिमिटेडको अनुगमनका क्रममा महाप्रबन्धक कैलाश पनेरूले हाल लिमिटेडबाट 25 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै ती औषधि देशभर पुर्याउन आवश्यक सवारी साधनको अभाव रहेको बताउनु भएको हो। उहाँका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सवारी साधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरण प्रभावित भएको छ। उहाँको गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई औषधि ढुवानीका लागि आवश्यक सवारी साधनको तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ। मौसममा सुधार आए पनि देशका धेरै जसो स्थानमा भने बादल लाग्नेछ। मौसमविद रोजन लामिछानेका अनुसार आज कोशी र मध्य प्रदेशका साथै देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो।
3: विशेष गरी कोशी बागमती गण्डकी कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागहरूको केही स्थानहरू जुन अन्य भूभागहरूको पनि थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र कोशी बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी हिमाली भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ र अहिले पनि देशको धेरै जसो भूभागहरूमा साधारणतया बादल लागिरहेको अवस्था छ भने कोशी बागमती गण्डकी कर्णाली प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँमा मध्यम वर्षाको भइरहेको अवस्था छ।
0: कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्तरमा पनि भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष फुटबल भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल काजाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रृंखला सहभागी छन्। संतोषी रावल। आधुनिक उपचारसँगै आयुर्वेद उपचारप्रति नागरिकको बढ्दो विश्वास।
4: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन।
0: डडेलधुरामा एक वर्षमै 12,000 भन्दा बढ़ीले लिए सेवा रिपोर्टसँगै सुखी बुढेसकालका लागि आजैदेखि गर्नुपर्ने तयारी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
7: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
8: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
9: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
10: हमरा दुख में तो सरकारी खेती करी छे और पानी पी रहा अखन तो हम खेती हो पाए।
7: खुला संसद, सक्रिय नागरिक र सहभागिता मूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो संसद।
9: सड़क देखि सदन सम्म र सदन देखि फेरि जनता सम्म संवाद, सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो संसद।
7: हरेक बिहीबार बेलुका 7:30 र भोलिपल्ट बिहान 6:30 अनि पुनः प्रसारण सोही दिन राति 8 सीआईएन मार्फत देशै भरे कार्यक्रम हेलो सांसद।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका चार नारच्याङको लेक गाउँ स्थित स्वारा फाटमा सिंचाई योजना शुरू गरिएको छ। 3,500 मिटर दूरी टाढा रहेको कालो खोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाटमा सिंचाई सुविधा विस्तार गर्नका लागि लेक गाउँ स्वारा फाट सिंचाई योजना शुरू भएको हो। गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले सिंचाई योजना अघि बढ़ाउन गत आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेपछि खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको हो। 2,03,86,980 रूपियाँ लागत अनुमान गरिएको सो योजना आगामी आर्थिक वर्ष 2084 जेठ 23 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,85,29,162 रूपियाँमा गत असार 5 गते ठेक्का भएको हो। डडेलधुरामा आयुर्वेदिक उपचारप्रति बिरामीहरूको आकर्षण बढ़ेको छ। बाथ जोड्नी नसा मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने क्रम बढ़ेको हो।
12: आर्थिक वर्ष 2082/83 मात्र 12,000 भन्दा बढ़ी सेवाग्राहीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन्। अमरगढ़ी नगरपालिका 8 का प्रेमसिंह साकेले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएको र त्यसबाट आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको सुनाउनुभयो।
13: म इलाजमा आएको आयुर्वेदीमा दुखेको हुनाले मलाई रात समस्या परेको हुनाले मलाई इलाज गर्न आएको बाबुसी दुई तिन वर्ष हुन्छ।
12: आधुनिक उपचार पद्धतिसँगै पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास पनि बढ़दै गएको छ। डडुन्द्रा स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेष गरी बाथ जोड्नी दुख्ने हात खुट्टा दुख्ने नसा व्यापिने मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरूको चाप बढ़िरहेको छ। अमरगढ़ी नगरपालिका 5 सेला गाउँकी विष्णु अवस्थी।
4: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, ब्लड प्रेसर लो भए पनि राम्रो औषधि हुन्छ, तर धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ। आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन। एक दुईचोटि मैले त्यस्तो गरेर मलाई त्यस्तै भयो। अहिले मैले धेरै लामो समय खाए, मेरो कम हुँदै गएछ रोगहरू।
12: नागरिकको आयुर्वेद उपचारप्रतिको विश्वास बढ़दै जाँदा सेवा विस्तारका लागि आवश्यक भवन उपकरण र जनशक्तिको व्यवस्थापन गर्न केन्द्रको सोच भए पनि पूरा हुन सकेको छैन। केन्द्रका वैद्य निरीक्षक खेमराज भनेर
14: ओपिडी सेवा भयो, अर्को सेवा भनेको पञ्चकर्म पूर्वकर्म सेवा, अर्को सेवा भनेको ज्येष्ठ नागरिक रसायन सेवा भन्ने छ भने अर्को सेवा स्तनपायी सेवा भनेर भर्खरै सुत्केरी भएका आमाहरूलाई हामी दुग्धवर्धक औषधि वितरण गर्छौं र अर्को महत्वपूर्ण सेवा भनेको योग सेवा, त्यसरी सेवा दिइरहेछौं हामी। आयुर्वेदले सेवा सञ्चालन गर्न नसकेका सेवा भन्दा पनि अब हामीले हाम्रो यहाँ पहुँच नभएको भनेको पञ्चकर्मका सेवाहरू, जुन चाहिँ एकदमै आवश्यक जस्तो लाग्छ। अहिलेको वर्तमान जनजीवनमा पञ्चकर्मको सेवा दिनुपर्ने थियो, त्यो सेवा दिन सकिरहेको छैनौं। यो आर्थिक वर्षमा झण्डै 13,000 जति सेवाग्राहीले सेवा लिइसक्नु भएको रेकर्ड छ हामीसँग। सेवाग्राहीको प्रतिक्रिया ठिक छ, अझ यो सेवालाई विस्तार गर्न पाए हुन्थ्यो भन्ने जस्तो छ। जस्तो पञ्चकर्मका सेवाहरू बढ़ाउन सके अझै राम्रो हुन्थ्यो।
12: आर्थिक वर्ष 2082/83 केन्द्रबाट अन्तरङ्ग तथा ओपिडी सेवा मार्फत 12,313 जनाले सेवा लिएका छन्। पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट 3,038, योग सेवाबाट 2,223, स्तनपायी सेवाबाट 1,648 र ज्येष्ठ नागरिक रसायन सेवाबाट 2,328 जनाले सेवा प्राप्त गरेका छन्। सागर ताम्रेकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बुढेसकालका चुनौती बढ्दै समयमै तयारी गर्न विज्ञको सुझाव।
15: आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ।
11: सुखी बुढेसकालको सूत्र के होला? विज्ञसँगको विशेष संवाद सहितको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमने, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
17: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
18: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
17: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो, डिस्क हो, खुशीको कनेक्शन।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सुखी बुढेसकालको सूत्र। 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सो भन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख पुगेको छ र यो अनुपात निरन्तर बढ़दो क्रममा छ। उमेर बढ़दै जाँदा दीर्घ रोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ़ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्था आफूले भोग्न नपरोस् भनेर अहिलेदेखि नै युवाले कस्तो तयारी गर्ने, हामीले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ पराजुलीसँग कुराकानी गरेका छौं।
5: अब हामी अहिले पछिल्लो समय के भन्छौं भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौं। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगे, 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो। यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
4: त्यसको लागि तयारी चाहिँ के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
5: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढ़ी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढ़ाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो, त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। त्यही सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास नै गर्नुपर्छ।
4: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जोसँग पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
5: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौँ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छौँ, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान भनेको उनीहरूको सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटो नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यी नै मेरा छोराछोरी हुन् नि, यिनलाई छिटै अंशभण्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंशभण्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडेन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई पनि के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे पेवा होस् कि जेसुकै होस् आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
6: तर कतिपय अवस्थामा चाहिँ अवश्य भन्दा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
5: अब त्यो चाहिँ अलिकति हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ मै भने थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै हो नि किन तिर गर्नु भएको छ यो नगर्नुहोस् भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस् त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन उहाँहरूलाई भोलि तिमीहरूको नै हो अहिले चाहिँ यहाँमा चाहिँ तिमीहरूले आश नगर पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन सम्झाइ बुझाइ गर्ने प्रयास नै गर्नुपर्छ।
6: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ अरू केही उपायहरू छन्?
5: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्पएज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नारीहरूको समूह बनायो। त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्यहाँ केही पैसा उसले सिड मनीको रूपमा राखिदियो उहाँहरूले आफूले पनि उठाउने जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने अनि त्योबाट चाहिँ कुनै सामान किन्ने कहीँ मेला लागेको छ लर हाट बजारमा बिक्री गर्ने अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
7: आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ। सरकारले मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लेखत अवैध घोषणा गरेको छ भने पीड़ितलाई राहत दिने घोषणा गरेको छ। पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट गरिएको छ। औषधि ढुवानीमा सवारी साधनको अभाव देखिएपछि तत्काल व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ। म्याग्दीको अन्नपूर्ण क्षेत्रमा योजना शुरू भएको छ। आजदेखि मौसममा सुधार भए पनि केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकिस्तानसँग पराजित भएको छ भने 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाडौँमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मानिज.
2: धन्यवाद.
1: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ. कस्तो छ अनुभव?
2: कोरोना र जेन्जी मुभमेन्टदेखि मान्छेहरूमा बढ़ी वितृष्णा, निराशा, युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिरहेको छ. राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो.
1: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेका छ. तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ, अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
2: गर्न त धेरै कुरा बाँकी छ. हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ. खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसै गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ.
1: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
2: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनुमुन पिरियड सकेको छ. 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ. त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ. किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो. आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ, र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ.
1: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि, अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँलाई एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ अहिले?
2: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न, जसको हितको निमित्त उपस्थित भएको हो, त्यही कुरा महत्वपूर्ण हुन्छ. र उहाँहरूसँगको सम्बन्ध चाहिँ, सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ, र जनता प्रतिको उत्तरदायित्व वफादारिता.
1: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो. त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइराख्नु भएको छ अहिले? खबरदारी गरेको
2: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो. विधिले चलेको हुन्छ समाज, राज्य. विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ. र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु, र त्यसरी नै सघाउने गरेको छु. मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई, र म त्यसरी नै प्रस्तुत गरेको छु.
1: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ, र कानूनमै तपाईँले LLB सम्मको अध्ययन पनि पूरा गर्नुभयो, र तपाईँले महिला, दलित, सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो. त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
2: एकदमै. मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो, त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति, कुसंस्कार, विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले. त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले. त्यति बेलादेखि नै मलाई यो भरोसा जाग्यो र म त्यो ठाउँमा पुग्नु पर्छ. यदि म पुगेँ भने मैले केही न केही मेरो समुदायको लागि, मेरो समाजको लागि गर्न सक्छु भन्ने त्यहीँबाट आशा पलाएको. मलाई
1: जुन आशा पलाएको थियो त्यो गतिमै छ, त्यो लाइनमै छ कि अथवा केही अप्ठ्याराहरू पनि हुँदा रहेछन्?
2: अप्ठ्याराहरू चाहिँ जसरी हामीले बाहिरबाट हेर्दाखेरि देखिन्छ, यहाँ आइसकेपछि अप्ठ्याराहरू, देवदानहरू चाहिँ हुँदा रहेछन्, तर ती अप्ठ्यारा भित्रको संघर्षमा प्राप्ति पनि छैन भन्ने चाहिँ होइन।
1: अनि संसदमा तपाईँले काम गर्दै गर्दाखेरि अथवा सहभागिता जनाउँदै गर्दाखेरि पहिले पहिले कस्तो सुन्थ्यौं भने समानुपातिक सांसद र प्रत्यक्ष सांसद बीचमा विभेद भयो अथवा त्यो खालको फरक फरक ढंगले चाहिँ सम्बोधन गरियो भन्ने सुन्थ्यौं। अहिले शुरूआती चरणमा तपाईँको उपस्थिति हेर्दै गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेको छ?
2: विगतका सांसदहरूबाट सुनेको समानुपातिकलाई चाहिँ त्यो दृष्टिकोणले हेरिँदैन भन्ने कुरा, प्रत्यक्षलाई चाहिँ अलगै दृष्टिकोणले हेर्ने, समानुपातिकलाई भन्नुपछि एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो होइन। अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, हाम्रो पहिचान एकै किसिमको छ नि त। समानुपातिक भए पनि हामी भोट देशभरिकै भोटले जितेका हौं, तर हेर्ने दृष्टिकोण फरक हुन्छ। अब कति त टिके सांसद भनेर पनि भन्छन् होइन, त्यो कुराले चाहिँ मनमा एकदमै दुखी तुल्याउँछ।
1: अहिले पनि संसदभित्रै त्यस्तो कुरा सुन्नुपर्छ?
2: संसदभित्र त अहिलेसम्म मलाई चाहिँ भएको छैन, त्यस्तो कुरामा म बढी ध्यान पनि दिन्न, ध्यान केन्द्रित गर्दिनँ म। मलाई नेगेटिभ कुराहरूतिर मलाई जानु मन लाग्दैन, त्यसै भएर पनि होला अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो खालको आइलागेको छैन।
1: संसदभित्र सांसदहरूबाट त्यस्तो खालको विभेदको पनि महसुस छैन, बाहिर कसैले कुरा गर्छ भने त्यसको पछि लागिरहेको
2: पछि लाग्नु पर्दैन।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदको संख्या धेरै भयो, नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा छ र अरू राजनीतिक दल नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी लगायत अरू पनि छन्। नयाँ र पुराना दल बीचको सांसद बीचको अलि दूरी हो कि अथवा समझदारी बढी हो कि कस्तो चाहिँ हुन्छ तपाईँहरूको अहिलेसम्मको उडबहस अथवा भेटघाटलाई हेर्दा?
2: हाम्रो व्यक्तिगत भेटघाट त राम्रै छ
1: सबै सांसदसँग,
2: सबैसँग होइन, बोलचाल त्यस्तो खालको केही देखिँदैन। पहिले पहिलेको सुन्थे म होइन, एउटा पार्टी अर्को पार्टीसँग नबोल्ने होइन, बाहिर हेर्दा पनि त्यस्तो खालको हुन्थ्यो अरे भनेको सुनेको मैले चाहिँ होइन। तर अब अहिले राष्ट्रपाको सांसदहरूसँग त्यस्तो खालको बाहिरी व्यक्तिगतै चाहिँ त्यस्तो केही दुश्मनी देखिँदैन, त्यो त्यस्तो खालको व्यवहार पनि देखिँदैन, बोलचाल राम्रै हुन्छ। तर अब सत्ता पक्ष र प्रतिपक्ष भएपछि आरोप प्रत्यारोप त हुन्छ,
1: त्यहाँबाट निस्किँदाखेरि
2: खुसीका साथ एकदमै हात मिलाएरै हामी
1: सबै सांसदसँग तपाईँको बराबरै सम्बन्ध हो कि कसैसँग अलि बढी बाक्लो कसैसँग अलि पातलो?
2: कसैसँग त चिन्जान पनि छैन, अब लामो समय हुँदै जाँदा थाहा होला, तर धेरैजनासँग चाहिँ चिन्जानै हुँदैन, जानी आउने अब त्यो आफ्नो काममा आउने केही अब मान्यजीवहरूसँग चिन्जान, अब जस्तै समितिभित्र भएका साथीहरू हुनुहुन्छ उहाँहरूसँग चिन्जान, बल्लकोसारी परामर्श हुन्छ, कोन सम्वादको पनि हुन्छ, आफ्नो क्षेत्रको सांसदहरूसँग बढी हुन्छ, त्यस्तो चाहिँ हुन्छ।
1: तपाईँले अहिलेसम्म कति पटक विचार राख्नुभयो संसदमा?
2: सुन्ने समय त आफ्नो सधैँ राखेकै छु, अनि आकस्मिक समयमा एकपटक बोल्न पाएको छु, त्यस पछाडि मैले विधेयकमाथिको छलफलमा दुईचोटि बोलेको छु, त्यस्तै छ अहिले। अरू समय चाहिँ मैले विशेष समय र अर्को ढाकढापै भन्ने हुन्छ, त्यो दुईटा समय चाहिँ मैले बोलेको छुइनँ, म बोल्ने तयारीमा छु।
1: अनि यो जति बोल्न चाहेको हुन्छ त्यति सजिलैसँग पाइदो रहेछ कि अथवा कस्तो रहेछ, तपाईँले के महसुस गर्नुभयो?
2: अब जति बोल्ने भनेर मलाई चाहिँ म एकदम संवेदनशील भएर बोल्छु, सधैँ बोलिराख्नु भन्दा नि इस्यु बेसमा बोल्ने हो, आकस्मिक घटना घट्यो भने आफ्नो क्षेत्रको बोल्न पाइहाल्यो आकस्मिक समय मागेर, त्यस पछाडि अरू कुरामा भनेको इस्यु बेसमा बोल्दाखेरि अलिक संवेदनशील भएर सोचेर बोल्ने गर्छु म चाहिँ, बरु कम बोल्दा पनि केही फरक पर्दैन, आफ्नो बोलीबाट कसैलाई प्रत्यक्ष असर नपरोस् भन्ने लाग्छ मलाई। हाम्रो बोलीले त समाजमा भएको अप्ठ्यारालाई फुकोस्, पछि आउने दिनमा पनि हाम्रो बोली भनेको ऐतिहासिक होस् भन्ने लाग्छ, कमजोरी नगरिकन सोचेरै बोलौं भन्ने लाग्छ।
1: अहिले यो संसदको बोलाइलाई हेर्दाखेरि कुनै कुनै सांसदहरूको विचार अथवा शैलीसँग अलि चित्त नबुझ्ने जस्तो, अथवा हामी सांसद भइसकेपछि यो तरिकाले बोलिदिएको भए त्यसले राम्रो हुन्थ्यो भन्ने त्यस्तो महसुस हुन्छ कि हुँदैन?
2: त्यो अब आफूले अर्कालाई जज गर्न चाहिँ सजिलो हुन्छ, अरूले आफूलाई जज गरेका कुरा जब सुन्छौँ हामी स्वीकार्दैनौँ, त्यो खालको परिपाटी छ। त्यसैले लाग्छ अब कति त संसदीय अभ्यासमा पहिलो पनि हुनुहुन्छ सांसदहरू, हाम्रो मर्यादा मूल्य मान्यता संसदको गरिमा छुट्टै छ होइन, त्यो गरिमा मर्यादा मूल्य मान्यतालाई चाहिँ अलिकति बुझ्नुपर्छ होला हामीले, हाम्रो अग्रजहरूको के थियो भनेर सिक्नु पनि पर्छ होला, त्यो कुरा चाहिँ खट्केको देख्छु म
1: भनेको संसदमा। फेरि अहिले मिठो र सुस्त भन्दा पनि चर्को र तितो जसले बोल्यो त्यसैलाई बढी हाइलाइट गर्ने अथवा प्राथमिकता दिने परिपाटीले पनि सायद त्यस्तो
2: अलिकति त्यहाँनेरि चाहिँ त्यस्तै लाग्छ मलाई कता कता लाग्छ मिडियाले कभरेज गर्दा हाइलाइट गर्दा पनि अलिक ठुलो स्वरले त्यो भइसकेपछि चाहिँ अलिक हाइलाइट गर्नु बाहिर ल्याइदिने त्यो खालको चाहिँ धेरै देखेँ मैले हुन त अब राजनीतिमा चर्को भाषण गर्ने होइन अलिकति आलोचनात्मक नै हुनुपर्छ भन्ने पनि होला तर मेरो दृष्टिकोणमा चाहिँ आलोचना गर्दाखेरि सस्तो हिसाबले पनि गर्न सकिन्छ र ती कुराहरूलाई पनि कभरेज गर्नुपर्छ भन्ने लाग्छ कसै सबैको एउटै खालको बोली पनि हुँदैन सबैले त्यस्तो आवाज निकाल्न पनि सक्दैन तर पनि वास्तविकता के छ भनेर पृष्ठभूमिमा हेर्दाखेरि चाहिँ थाहा हुन्छ नि त
1: त्यो शैली मिठो र तितो हुने विषय चाहिँ तपाईँ त अब साहित्यिक गति पनि गर्नुभयो तपाईँको दुईवटा कृतिहरू प्रकाशित भए र अरू विभिन्न गीत संगीत साहित्यमा तपाईँको रुचि छ अनि त्यो कारणले पनि कहीँ न केही प्रभाव पारेको होला अथवा यो तितो र मिठोलाई अरू केही प्रभाव पार्ने तत्त्वहरू हुन्छ
2: मानवीय स्वभाव चाहिँ संसारमै अलग अलग हुन्छ अरे मान्छे जति पनि संसारभरि जन्मिएका मान्छेहरू छन् उनीहरूको अलग अलग गुण छ भनेर चाहिँ भन्छन् वैज्ञानिकहरूले पनि त्यसैले मानवको अलग स्वभाव अलग गुणलाई त कसैले नि फेर्न सक्दैन त्यो अलग अलग स्वभावलाई चाहिँ स्वीकार्नुपर्छ भन्छु म यो राजनीतिक क्षेत्रमा पनि स्वीकारे हुन्थ्यो भन्ने लाग्छ कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू आफूलाई कसरी ट्रेन गरिएको छ अब मेरो पार्टीको कुरा गर्ने हो भने चाहिँ अब सन्त नेताहरू यहाँ शालीन नेताहरू हुनुहुन्थ्यो अब बिपीको विचारधारालाई हेर्ने हो भने उहाँको माटो सुहाउँदो सिद्धान्त र उहाँको विचारले चाहिँ कहिले पनि त्यस्तो खालको उश्रृङ्खलता कहीँ देखिँदैन
1: भनेको तपाईँ साहित्यिक र साङ्गीतिकहरूमा पनि पार्टी नेतृत्व अथवा त्यो खालको विचार सिद्धान्तबाट प्रभावित छ भनेर
2: एकदम
1: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो एउटा रचना
2: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला कति यसरी त मैले 14 वर्ष
1: कति सालतिर
2: दिएको यो चाहिँ मेरो 57 सालतिर छापिएको
1: पहिलो रचना

0: यस अरुण लामा लगायत अरू अग्रज गायकहरूको पछ्याउँदै पछ्याउँदै तपाईँले कोसिस चाहिँ गर्नु पछि केमा समस्या भएर तपाईँ
1: मेरो भोकल गर्नु रियाज चाहिँ बढी गरेर मैले त त्यो सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाले हुँदैन
0: ए भनेको मञ्चहरूमा पनि त्यतिखेर थुप्रै
1: थुप्रै गाउँथे कलेजमा त कहिले छोड्दिनँ थिएँ स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्छ हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथे
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु भयो
1: अनि त्यस पछाडि चाहिँ म अलिकति मैले अलिक चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्लाको सुरु हो अनि धनकुटामा आइसकेपछि अलिकति विवाह भइसकेपछि फरक जीवन त्यसो त्यो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो
0: भनेको लेख्नलाई सजिलो बनायो कि अप्ठ्यारो बनायो
1: परिवारबाट पनि टाढा भयो हस्बेन्ड पनि अब बाहिर विदेशी रोजगारीमा जाने त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ पढाइ अलिक बाघ बस्नु पर्यो कि त्यति बेला मैले 11-12 सकेर बिहे भएको त्यस पछाडि मनमा अलिकति पीडा जस्तो भयो फरक अनुभव भयो त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भनेर सपना थियो त्यो पनि टुट्यो अनि अलिक बढी भावुक भए अनि लेख्न थालेछु
0: त्यसपछि
1: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि

0: सालामा सीता शेर्पाको कविता वाचन गरेँ। त्यो कविता चाहिँ एकदम जिल्लाको नेतृत्व गर्न पाएँ, म अध्यक्ष भएँ। त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई, तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ, छापेर यहाँनिर विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउन मिल्ने जति कलेक्ट भएको रहेछ। अनि विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ, उहाँ प्राज्ञ पनि हो, अनि उहाँले चाहिँ तिम्रोको अब पहिलो लेखाइ हो, कविता खासै राम्रो छैन होला भन्नुभयो। अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो, अनि उहाँलाई सबै कविता पठाएर उहाँलाई पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ, छाप्न मिल्छ भन्नुभयो। अनि मैले छापेँ, अनि पहिलो कृति त्यसरी।
1: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ।
0: एकदमै, म गर्गाचार्य विश्वभाषा पुस्तकको लागि
1: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि?
0: धेरै, मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ, अग्रजहरूबाट। त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू।
1: पछि चाहिँ संयुक्त संग्रह पनि
0: हजुर, हजमरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो, त्यहाँ मेरा कविताहरू छन्। अनि यहाँ एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन्, त्यहाँनिर मेरो बायोग्राफी सहितै छ। अब त्यस धेरैवटा उसले चाहिँ
1: भनेको, अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने
0: हजुर, मेरो तयारीमा छु म
1: कविता संग्रह।
0: हजुर, कविता संग्रह
1: भनेको अलिक बढी
0: कविता नै, मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले, कविताबाटै म चिनिएको भएको कारणले म कविता नै गरी लेख्छु।
1: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा त्यति चुटिलो अथवा खरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई
0: अलिकति? यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने, मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद, अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले, त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन,
1: जहाँ पुग्दैन रवि त्यहाँ
0: पनि। त्यो त हो, हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रायिका भन्नुभएको थियो, त्यति बेला चन्द्रमामा कोही गएको थिएन होइन, उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु हो परिकल्पना, एउटा साहित्य आविष्कार पनि हो, त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकार छ, पछि हुने कुरा पनि अगाडि। मैले एउटा यो
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना,
3: कम्पनी एम 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क

0: नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550 60359 र 98550 67359।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: लौ न लौ लौ चटाङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: चैते धानमा नेक ब्लास्टको समस्या
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
6: रोगको लागि अनुकूल मौसम
7: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
7: खेतमा पानी जमाइ राख्ने
6: विभिस्ट्रिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
7: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस् नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ
8: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
7: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
8: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खाने

0: थुक्राहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने, सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने, मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने, उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने, आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल, मैयादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
5: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
6: बाबा, हाम्रै पश्चिम स्टोनको सादनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 9845082997,
4: 9855010997।
7: हेलो हेलो, 1 2 3 चेक।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

यो सूचना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: बताइदिने तपाईँको अब यो प्रोसेस हुन्छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
1: उक्त विभाग र ऊ मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरू कहाँ आउने हुजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30 देखि 35 वटा गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान दिनुपर्ने श्रम विज्ञ केशव बस्यालको सुझाव छ।
2: श्रमिकहरूको संख्या र हामी यो इस्टेब्लिसमेन्ट भन्छौँ नि उद्योग कारखानाहरू यस्तो छ त्यो र अनि नेपाल सरकारको कर्मचारीको रेसियो हेऱ्यो भने पनि त्यो कहीँ कतैबाट सम्भव देखिँदैन। त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट संरक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ। त्यस कारणले गर्दा सबभन्दा पहिला त इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो होइन।
1: त्यसबाहेक श्रम अधिकारबारे स्वयं श्रमिकहरू सचेत हुनुपर्ने आवश्यकता उनीहरूले आउँछन्। सामूहिक सौदाबाजी गरेको खण्डमा श्रमिकहरूले आफ्ना सरकार सशक्त रूपमा सम्बोधन गराउन सक्ने उनको तर्क छ। गनी अन्सारी, बीबीसी काठमाडौँ।
3: अब अर्को विषय, नेपाली कांग्रेसभित्र आज बीपी कोइरालाको स्मृति दिवसमा विशेष महाधिवेशन मार्फत आएको नेतृत्व र संस्थापन इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरेका छन्। कतिपयले यसलाई पार्टीभित्र विशेष महाधिवेशनले ल्याएको फाटोको निरन्तरता भनेका छन् भने कतिपयले दुवै पक्षले बीपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीति शास्त्री प्राध्यापक लोकराज बराल लाई सम्पर्क गरी शुरूमा कांग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौं।
4: उहाँहरूको अलिकति बढी हट जस्तो लाग्छ। हाम्रो अर्को पक्ष भन्नु न इतर पक्ष, उहाँहरू अलिकति लचिलो भएर मिलाउन खोजिदिए कि राम्रो हो। अब मिल्दै मिल्दैन होइन, अब मेरो गोरुको 12 रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्ने चुट्ने चलिरहेको छ। पहिले पनि काङ्ग्रेस शेरबहादुरजीहरूको गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मान्जी पनि फुटेर जानु, फेरि मिलेको हो। धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भ हार्दै छ।
3: कंग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्षको छुट्टै छुट्टै कार्यक्रमहरू भए नि, यस्ता खालका गतिविधिले कंग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
4: एउटा त बार्गेनिङ, एउटा मोलतोलको जस्तो लाग्छ। अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अहिले 2-3 जना धेरै रिजिड हुनुहुन्छ, अलिकति आफै सबै यो डिमान्ड पूरा गर्नै पर्छ नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब छुटिहाल्यो भने पनि त्यसमा म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्त्रवादक पनि मान्दिनँ। पछाडि फेरि चिन्न पनि सक्छ, यस्तो चलिरहन्छ। अब हरेक कुरा त डिक्टेटै गरेको भरमा यो हुनैपर्छ। अब यत्रो वैधानिकता पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम बनाएको छ, त्यो कुरालाई एकोमोडेट गर्छु, धेरैलाई एकोमोडेट गर्छु भन्दा भन्ने पनि उहाँहरू चाहिँ एकदमै 111 जनालाई नै गर्नुपर्छ, नयाँ नामीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ। त्यो चाहिँ अलिकति उहाँको हट जस्तो लाग्छ, त्यो नभइदिए हुन्थ्यो।
3: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
4: मजा स्थिति देख्छु अलिकति बार्गेनिङमा, किनभने महाधिवेशन त असोजमा गर्ने भनेको छ, अझै अब साउन भदौ 2 महिना बाँकी छ, यसको विकल्प केही पनि छैन। होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, पुराना मान्छेहरू केही समूह त पल्ला, तर त्यो अन्तर्गत त गाह्रो हुन्छ टिक्नलाई।
3: दुईटा अलग अलग पार्टी भएरै जाने सम्भावना पनि देख्नुहुन्छ? त
4: सम्भावनामा त्यति धेरै देख्दिनँ, तर केही कथाले फुटिहाल्यो भने पनि म त्यसलाई असहवादिक अथवा त्यसबाट ठुलै क्षति हुने, काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्छ।
3: अब जस्तो बीपी कोइरालाको अब आज स्मृति दिवस होइन, बीपीको नाम लिने तर विचार अवलम्बन चाहिँ नगरे जस्तो लागेन तपाईँलाई?
4: त्यो त स्वाभाविक हो, किनभने अहिलेको समय परिस्थिति अनुसार चलाउन नसक्ने, उहाँको भिजन जुन थियो, दीक्षित जुन थियो, उहाँको दूरदर्शिता उहाँको थियो, त्यो खालको सोच अहिलेको परिस्थितिमा समय र परिस्थिति जहिले पनि बीपीले के भए मैले त्यसमा अध्ययन गर्दाखेरि के पाउँछ भने नेता जो हो त्यो यथार्थको धरातल उभिन्छ भनेको। अहिलेको यथार्थ त यो नयाँ पिँढीकोलाई अगाडि बढाएर लाने नै भन्ने छ नि, यथार्थको धरातल त त्यही हो। हामीले बुझ्न त उहाँहरू त धरातललाई बुझ्न सक्नु भएर भने अहिले अलिदिनलाई टुकिनुहुन्छ, फेरि यो अगाडि बढ्दै जान्छ, अरू ठाउँ पनि यस्तो भएका हुन्छ नि, त्यसलाई मैले अस्वाभाविक मान्दिनँ।
3: दुवै पक्ष बीचको ठाउँमा आउन अहिलेको नेतृत्व र अब संस्थापन जुन इतर पक्ष छ, त्यो दुवै पक्षले गर् गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ तपाईँ?
4: दुवै पक्षले अहिलेको अब त्यो वैज्ञानिक त पाइसकेको छ, त्यत्रो ओभरवेलमिङ सपोर्ट छ, अब सर्वसम्मतिको आधारमा चुनाव भइसकेको छ, त्यसलाई मान्यता दिएर उहाँहरूलाई पनि समावेश गर्छु भनेकै छ अहिलेको गगन थापा समूहले होइन, समा भए समा एकोमोडेसनमा गएर यसलाई मिलाउने कुरा हो। अब आफूले उनीहरूले भनेकै यस्तो यो यो यो भनेर बाहिर बस्ने तर जनमत छैन भने त भएन नि त, कि त महाधिवेशन हुनेछ त्यहाँ चुनावमा जित्नु पर्यो, गगन थापाको समूहलाई हराउनु पर्यो, त्यो त डेमोक्रेटिक प्रोसेसै हो, अहिले अहिले त्यसमा भाग लिएर त्यो पनि एउटा हुन्छ नि त, उहाँहरू जनताप्रति जनप्रिय हुनुहुन्छ भने त्यो आउने अधिवेशनमा हराए भइगयो त अर्को पक्षलाई। त्यस कारणले अब मेरो विचारले त सायद सुखी चिन्ह हाल्ला भन्ने जस्तो लाग्छ।
3: उनी थिए राजनीति शास्त्री प्राध्यापक लोकराज बराल। अब एउटा प्रसंग संक्षेपमा, सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात मोनिटाइज व्यक्तिगत पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्। बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले औपचारिक निर्णय हुन बाँकी रहेका कारण प्रधानमन्त्रीले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ। साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौताको घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रिएक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब एमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
5: वाशिङटन र रियादबीच हुने उक्त सम्झौताले अमेरिकी परमाणु उद्योगका लागि अरबौं डलरको अवसर सिर्जना गर्न सक्नुका साथै इरानसँगको द्वन्दका कारण तनावपूर्ण बनेका सम्बन्धहरू सुधार्न मद्दत समेत गर्न सक्ने ठानिएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। उनीहरूमध्ये कतिपयले यो योजनाले अन्तत साउदी अरबलाई परमाणु हतियार विकास गर्न सक्षम बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। सम्वर्धित युरेनियमलाई विद्युत उत्पादन केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ, तर त्यसलाई परमाणु बम बनाउन पनि प्रयोग गर्न सकिन्छ। साउदी अरबले गैर सैनिक परमाणु कार्यक्रम अघि बढ़ाउन पाउने आफ्नो अधिकार रहेको लामो समयदेखि बताउँदै आएको छ। आज सार्वजनिक हुने भनिएको उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अनुमोदन भइसकेको र 30 वर्षसम्म कायम रहने वाल स्ट्रीट जर्नलले जनाएको छ।
3: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम:
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाइराख्ने:
4: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर

0: युवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-4990959 98550-60359 र 98550-67359।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: 26 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रधानमन्त्री शाह निरन्तर व्यवसायीसँग छलफलमा, शिक्षा निशुल्क भनिए पनि विस्तारित शुल्क, निजी मीडियामा सरकारी विज्ञापन नरोक्न सर्वोच्चको फैसला, डीपी स्मृतिकै दिन कांग्रेसमा विग्रह, केन्द्रमा खुम्चेका वाम दलहरू प्रदेशमा सहकार्य गर्दै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको सालको पातले फेरियो जीवन शीर्षकको शुभ समाचार।
0: कैलालीको धनगढ़ी उपमहानगरपालिका 14 फूलबारीकी भावना पुलामी मगरले सफल उद्यमीको पहिचान बनाउनु भएको छ। उहाँले संचालन गर्नुभएको सानी डाँडा फूलबारी दुनाटपरी उद्योगबाट अहिले मासिक करिब 2,70,000 रूपियाँको कारोबार हुने गरेको छ। भावना भन्नुहुन्छ, मासिक 50 कार्टुन टपरी उत्पादन हुन्छ, त्यसबाट करिब 2,70,000 रूपियाँ आमदानी हुन्छ। सबै खर्च कटाएपछि करिब 1,00,000 रूपियाँ बचत हुन्छ। 76 सालमा 60,000 रूपियाँको लगानीबाट शुरू भएको उद्योगले अहिले राम्रो उचाई हासिल गरेको उहाँको भनाइ छ। उहाँको उत्पादन काठमाडौं, पोखरा, बुडबल लगायतका देशका विभिन्न शहरमा मात्र होइन विदेशसम्म पनि पुग्न थालेका छन्। भावना आफ्नो सफलताको श्रेय मेहनत र निरन्तरतालाई दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, 60,000 रूपियाँबाट शुरू भएको यो उद्योगले अहिले दुई गाउँका 500 भन्दा बढ़ी महिलालाई रोजगारी दिएको छ। महिला घरधन्दा सकेर फुर्सदको समयमा काम गर्दै आय आर्जन गरिरहेका छन्। उद्योगमा हाल 5 महिलाले नियमित रोजगारी पाएका छन्। त्यसबाहेक गाउँका सयौं महिलाले जंगलबाट सालका पात संकलन गरेर उद्योगमा बिक्री गर्ने गरेका छन्। उनीहरूले दैनिक 2-300 रूपियाँसम्म आमदानी गर्ने गरेको भावना बताउनुहुन्छ। उद्योगले हरियो सालको पात प्रतिकिलो 13 रूपियाँका दरले खरीद गर्दछ।
1: यस नेपाली खबरका

0: sama tu account open activate any karobar sachile sanga busy life easy banaudai harek din global smart plus life ko pesma banking
1: भनिन्छ नि नानी देखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 24 असारेका 11 क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसकेका छन्। प्रधानमन्त्रीका सल्लाहकार, प्रमुख स्वकीय सचिव, स्वकीय सचिव उपस्थित हुने यस्ता छलफलमा सरकारवाला, मन्त्री भने सबै सहभागी हुने गरेका छैनन्। उपकुलपतिहरूसँगको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेल र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र शिक्षा मन्त्री पोखरेल सह अध्यक्षको हैसियतमा सहभागी थिए। होटल संघ नेपालको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेललाई सहभागी गराइएको थियो। आर्थिक क्षेत्रका छलफलमा अर्थमन्त्री सोनी मुआग्ले र उद्योग मन्त्री गौरी कुमारीलाई सहभागी गराइएन। ऊर्जा उत्पादकहरूसँगको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र निर्माण व्यवसायीसँगको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि उपस्थित थिएनन्। छलफलबाट तय भएका निर्णय कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयलाई नै जिम्मा लगाउनु पर्ने हुन्छ। कानूनी रूपमा उत्तरदायी हुने त कानूनले लेखेका र चिनेका पद हुन्। कानूनले चिनेका पद सचिव, मुख्य सचिव, मन्त्री र प्रधानमन्त्री हुन्। कानूनले नचिन्ने व्यक्ति शासन प्रक्रियामा हावी हुनुहुँदैन, लोकसेवा आयोगका पूर्वाध्यक्ष उमेश मैनालीले बताएका छन्। त्यस्तै पूर्व मुख्य सचिव विमल कोइरालाका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन हुने भएकाले छलफलमा सम्बन्धित मन्त्री सहभागी नहुनुको ठूलो अर्थ हुँदैन। प्रधानमन्त्रीले नै समस्या सुनेर समाधान खोज्नुहुन्छ भने राम्रो हो, पूर्व मुख्य सचिव विमल कोइरालाको भनाइ छ। प्रधानमन्त्रीले विभिन्न क्षेत्रसँग गरिरहेको भेट र छलफलमा उनका सल्लाहकार, प्रमुख स्वकीय सचिव प्राय उपस्थित हुन्छन्, तर कतिपयमा सरकारवाला मन्त्रीलाई सहभागी गराइदिन। यस्तै प्रधानमन्त्री र केही मन्त्रीबीच दूरी बढ़ेको र शासन प्रक्रियामा सल्लाहकार हावी हुँदै गएको विश्लेषण गरिएको छ। म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन्, सबै मन्त्री शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: गोर्खापत्रले मन्त्री परिषद निर्णय फर्जी लिखत अवैध घोषणा शीर्षकमा खबर छापेको छ। सरकारले अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधिबीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सरकार र मिटर ब्याज पीड़ित बीच भएको सम्झौता उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू बुधबारबाटै अवैध घोषणा गर्ने निर्णय भएको हो। सरकारले गौरी बहादुर कार्की, तेजबहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। सरकार र मिटर ब्याज पीड़ित बीच भएको 9 बुँदे सम्झौता समेत कार्यान्वयन गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने र श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। न्यायिक छानबिन समिति गठन। सरकारले मुगुको सोरू गाउँपालिका 1 का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। मन्त्री परिषदको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बाँस्तोलाको संयोजकत्वमा समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिमा पूर्व सह न्यायाधिवक्ता कृष्ण मोहन कोइराला र पूर्व सह सचिव रामु राज कणरिया सदस्य रहनु भएको छ। बैठकले समितिलाई अबको 7 दिनभित्र घटना सम्बन्धी छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। गोर्खापत्रमा छापिएको खबर हो यो, मन्त्री परिषद निर्णय फर्जी लिखत अवैध घोषणा शीर्षकमा।
2: सरकारले संविधान र ऐन विपरीत विद्यालय तहका विद्यार्थीबाट दर्जन भन्दा बढ़ी शीर्षकमा शुल्क असुल्दै आएको छ। एक विद्यार्थीले कक्षा नौदेखि बाह्रसम्म पुग्दा विभिन्न शीर्षकमा राज्यलाई 5,000 रूपियाँ भन्दा बढ़ी शुल्क बुझाउनु पर्ने बाध्यता छ। कक्षा नौदेखि बाह्रसम्म हरेक कक्षामा वार्षिक 4-6 लाखसम्म विद्यार्थी भर्ना हुने गरेका छन्। यसरी हिसाब गर्दा रजिस्ट्रेशन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत मात्रै राज्यले हरेक वर्ष विद्यार्थीबाट 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन गर्छ। यसका अतिरिक्त पनि सरकारले विभिन्न शीर्षक तोकेर शुल्क उठाउँदै आएको छ, जुन निशुल्क शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था विपरीत हो। संविधानको धारा 31 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह कक्षा 12 सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने लेखिएको छ। उक्त संवैधानिक व्यवस्था कार्यान्वयन गर्न अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 र नियमावली 2077 समेत जारी भएको छ, तर विद्यार्थीबाट शुल्क उठाउन भने रोकिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा 9 पुगेका सामुदायिक र निजी विद्यालयका प्रत्येक विद्यार्थीसँग सरकारले 300 रूपियाँका दरले रजिस्ट्रेशन शुल्क उठाउँछ। तीनै विद्यार्थी कक्षा 10 पुगेपछि 500 दरले आवेदन शुल्क उठाएर विद्यालयले सरकारलाई बुझाउँछन्। बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार कक्षा 11 विषय दर्ता शीर्षकमा प्रत्येक विद्यार्थीबाट 400 रूपियाँका दरले शुल्क लिइन्छ। कक्षा 11 हरेक वर्ष 4 लाख हाराहारीमा विद्यार्थी भर्ना हुने गरेको तथ्याङ्क छ। कक्षा 9, 10 र 11 शुल्क बुझाएका विद्यार्थीसँग कक्षा 12 पुनः परीक्षा आवेदन शुल्क बापत 800 दरले बोर्डले रकम उठाउँछ। परीक्षा उत्तीर्ण भएपछि कक्षा 10 र कक्षा 12 शैक्षिक प्रमाणपत्र प्राप्त गर्न पनि सरकारले विद्यार्थीसँग शुल्क असुल्छ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर 50 दिनभित्र फिर्ता गर्ने भएको छ। सरकारले शिक्षा र स्वास्थ्यमा 3% दरले समता कर लगाएको थियो। त्यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर सरकारले उक्त कर फिर्ता गर्ने घोषणा गरेका थिए। त्यसै अनुसार बुधबार बसेको मन्त्री परिषद बैठकले 1 साउनदेखि कार्यान्वयनमा आएको उक्त कर फिर्ता लिने निर्णय गरेको हो। यसअघि तिरिसकेको उक्त कर फिर्ता अर्थ मन्त्रालयबाट हुनेछ। मन्त्री परिषदको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालय पठाइन्छ। प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनेकी छन्, कुनै मानिस लिन नआए वा प्राविधिक वा कानूनी कारणले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सम्भव नभए त्यो रकम नियम अनुसार सरकारी संचित कोषमा दाखिला गर्नुपर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। कक्षा 9-12 विद्यार्थीबाट सरकारले रजिस्ट्रेशन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत हरेक वर्ष 2 अर्ब रूपियाँ भन्दा बढ़ी शुल्क संकलन गर्छ। त्यसबाहेकका शीर्षकमा पनि सरकारले शुल्क तोकेको छ। संविधानमा निशुल्क शिक्षा तर सामुदायिक विद्यालयबाटै सरकारले असुल छ, 20 थरी शुल्क शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: अप्ठ्यारोमा कंग्रेस शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपाली कंग्रेसभित्रको आन्तरिक विवाद विस्तारै आरोप प्रत्यारोपमा बदलिएको छ। भदौ 23 र 24 गतेको जेएनजी विद्रोहसँगै मौलाएको विवाद पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवससम्म आइपुग्दा विग्रह उन्मुख बन्न पुगेको हो। पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतले पनि वैधता दिएसँगै कंग्रेसभित्रको विवाद तीव्र बन्न पुगेको थियो। विवाद समाधान गर्ने भन्दा एकले अर्कालाई गलाउने र थकाउने रणनीतिमा कंग्रेसका नेताहरूले समय गुजार्दै आएका थिए। 44 स्मृति दिवसका अवसरमा बुधबार संस्थापन र विशेष महाधिवेशनमा सहभागी नभएको इतर ले अलग अलग कार्यक्रम गरेका छन्। त्यति मात्र होइन, सहमतिका लागि सभापति गगन कुमार थापा तयार नभए साउन 29 राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन्। यसले कंग्रेसभित्रको विवाद अब निर्णायक मोड़मा पुगेको छ। संस्थापन इतरले अघि सार्दै आएको सदस्यता अध्यावधि रोक्ने र 14 महाधिवेशनपछिका केन्द्रीय सदस्यहरूलाई समायोजन गर्नुपर्ने प्रस्तावलाई संस्थापन पक्षले अस्वीकार गर्दै आएका छन्। त्यसबाहेक अन्य विषयलाई सम्बोधन गर्न सकिने संस्थापन पक्षले बताउँदै आएको छ, तर इतर पक्षले केन्द्रीय समिति समायोजनलाई आफ्नो बटम लाइन बनाएको छ। दुवै पक्ष आआफ्नो अडानमा कायमै रहे। बीपी स्मृति दिवस एउटै झण्डा र चुनाव चिन्ह सहित मनाएका कंग्रेसीहरूले जन्म जयन्ती भने फरक पार्टीसहित मनाउने निश्चित जस्तै छ। यस्तो अवस्थामा बुधबार दिउँसो राजधानीको प्रज्ञा भवनमा सहभागी भएका कंग्रेसका पाका र अनुभवी नेताहरू मूल कंग्रेसबाट अलग हुने निश्चित प्रयास छ। जहाँ कंग्रेसका डाक्टर शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला, प्रकाश शर्मा महत, विजय कुमार गच्छदार सहितका पाका नेताहरू एक ठाउँमा उभिने देखिन्छ। कुन्दन काफले, जितजंग बस्नेत सहितका युवा नेताले पनि उनीहरूलाई साथ दिएका छन्। बीपी स्मृति दिवसमा बुधबार बिहान संस्थापन पक्षले ग्रीन रन आयोजना गरेको थियो। त्यहाँ सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीहरू गुरूराज घिमिरे, प्रदीप पौडेल सहित युवा बढ़ी र पाका नेताहरू कम सहभागी थिए। फरक बाटो र कार्यक्रम तय गरेका दुवै पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउन भने छाड़ेका छैनन्। नागरिक दैनिकमा छापिएको खबर हो यो। अप्ठ्यारोमा कंग्रेस शीर्षकमा
2: नेपाली राजनीतिमा पछिल्लो समय फेरि नयाँ तरंग उत्पन्न भएको छ। केन्द्र सरकारमा खुम्चिएका दुई ठूला वामपन्थी दलहरू नेपाली कम्युनिष्ट पार्टी, नेकपा र नेकपा एमाले प्रदेशहरूमा पनि सत्ता सहकार्य गर्ने निष्कर्षमा पुगेका छन्। नेपाली कांग्रेसले प्रदेश सरकारमा सामेल हुन अरूचि देखाएपछि करिब 25 महिनापछि वाम दलहरू बीच पुनः सत्ता गठबन्धन बन्ने पक्का भएको मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको उच्च स्तरीय भेटघाटले प्रदेशहरूमा मिलेर सरकार चलाउने निर्णय गरेको छ। यसअघि प्रदेशको राजनीतिले नयाँ मोड़ लिएको छ। दुई वर्ष अघि 2079 पुष १०मा तत्कालीन माओवादी अध्यक्ष दाहालले कांग्रेससँगको सहकार्य तोड्दै एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो। तर दुई महिनामै राष्ट्रपति निर्वाचनको क्रममा उहाँले कांग्रेस उम्मेद्वारलाई समर्थन गरेपछि वाम सहयात्रा टुटेको थियो। त्यसैता पटक पटक सत्ता समीकरण फेरि बदल हुँदै आएका छन्। 2081 असारमा कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाएपछि दाहाल सत्ताबाट बाहिरिनु भएको थियो। 2082 भदौमा भएको आन्दोलन र फागुनको निर्वाचनपछि उदाएका नयाँ शक्तिहरूका कारण पुराना ठूला दलहरू केन्द्रमा खुम्चिन बाध्य भएका छन्। केन्द्रमा विपक्षमा धकेलिए पनि प्रदेशहरूमा उनीहरूको बलियो उपस्थिति रहेको छ। मंगलबार साँझ एमाले अध्यक्ष ओलीसँगको भेटपछि नेकपा संयोजक दाहालले कोशी प्रदेशका नेताहरूलाई नयाँ सत्ता समीकरणबारे जानकारी गराउनु भएको थियो। कोशी प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बनाउन पहल गरिदिन आग्रह गर्दै पुगेका प्रदेश नेताहरूलाई शीर्ष नेतृत्वले एमालेसँगको सहकार्य स्पष्ट पारेको हो। भेटपछि नेकपा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेश सरकारको नेतृत्वमा आफ्नो पार्टीले सशक्त दावी गरेको बताएका छन्। समग्रमा विश्लेषण गर्दा 2062 र 2063 जनआन्दोलनपछि वाम शक्तिहरूले ऐतिहासिक उपलब्धि हासिल गरे पनि त्यसलाई संस्थागत गर्न नसक्दा अहिले विभाजन र घट्दो जनविश्वासको चुनौती सामना गरिरहेका छन्। 2064 सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादी एक्लैले ठूलो सफलता हात पारेको थियो भने 2074 सालमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाई बहुमत प्राप्त भएको थियो। त्यो वाम एकताको सबैभन्दा ठूलो उदाहरण थियो, जसले उनीहरू एक हुँदा जनसमर्थन बलियो हुन्छ भन्ने कुरा प्रमाणित गरेको थियो। तर पछिल्लो समय 2079 र 2082 चुनावमा नयाँ र स्वतन्त्र दलहरूको उदयले वाम दलहरूको मत उल्लेख्य रूपमा काटेको छ। यसले गर्दा विशेष गरी शहरी क्षेत्रमा उनीहरूप्रतिको जनविश्वास घटेको स्पष्ट संकेत दिएको छ।
3: पाँच वर्ष अघि अर्थात 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यमबाट शिलान्यास गरे। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको यो कदमले आम नागरिक माझ व्यापक चर्चा पायो, तर दुई वर्षभित्र बनाउने भनिएका अस्पताल हालसम्म 109 मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको दुई वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 15 सयासम्मका आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुसार सरकारले नीतिगत निर्णय गर्दै निर्माण प्रक्रिया र सेवा विस्तार शुरू गरेको थियो, तर आधारभूत अस्पताल स्थापनाका लागि कानूनी व्यवस्था गरेको 7 र शिलान्यास भएको 5 बितिसक्दा पनि देशभरका आधारभूत अस्पताल निर्माण कार्य अलमलमा परेको देखिन्छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म 109 आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने 326 निर्माणाधीन अवस्थामा छन्। बाँकी अस्पतालको निर्माण प्रक्रिया नै शुरू भएको छैन।
2: सरकारी विज्ञापन र सूचना सरकारी स्वामित्वका संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले संविधानद्वारा प्रदत्त प्रेस स्वतन्त्रता, संचारको हक र समानताको हकको उल्लंघन भएको ठहर गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सो निर्णय बदर गर्दै विज्ञापन वितरण गर्दा विभेदपूर्ण मापदण्ड अपनाउन नमिल्ने भनेको छ। त्यसै अदालतले सरकारको निर्णय खारेज गर्दा मुख्य रूपमा पाँचवटा संविधान